साह्रो चराले काम लाग्छ भने हो जुन बखतमा हामी धरती मातालाई छोडेर जान्छौ हो त्यस बखतमा कसका छोरा कसका छोरी धन दौलत इत्यादि सारा चाहिँ साथमा केही पनि जाइन हो जानी भनेको दुईटा चाहिँ जो पाप र पुण्य हो त्यस कारणले एक्लै आयो एक्लै जान्छौ नारायण लानु केही छैन।

0: भन्छौ भन्ने कि
1: ढाका
0: ढुसिल्ले भन्छौ भन्ने कि हाम्रा सबै वर पर गाउँ घर चारैतिर भन्छौ भनेदेखि कठै बरा हरिहर चाहिँ गाउने खेल्ने भक्तजनको र वर पर गाउँ घर सबैतिर नारायण।

नगरीकन तिछान बालक छ वर्षका बालक राजा परीक्षितलाई राज्य हस्तिनापुरको राज्य समर्थन गरेर आफू भनेदेखि सबै स्वर्ग रहन भयो थियो। 60 वर्ष सम्मान राज्य गरेपछि राजा परीक्षितलाई भनेदेखि हरामा हरे दैव कठै बरी नारायण।

0: छोरा प्रेमको कारण के हो भने
1: नाउ मेरोहरूको बयान म गारा छु यसमा सहाय गरौँ जिलुमा घर हो चौला गाई थर हो बाजे जिम गङ्गाधर ठुल दाजु जिम विष्णु जम दुई दाजु बिरु झम पिताजी धनेश्वर तिन दाजुहरूको भाइ कान्छो पनि हो नौ कृष्ण प्रसाद हो सिलोकमा काहीँ हाजिन म त सके धेरै कुरा के बालमा यदि सोद्धा छौ पनि भने तिन दिनवाला हौलदार संक्षेपले गरियो बताए मैले धेरै कुरा के सिलोक भन्न भनेर यस्ता

रसवस गर्दा खूब असल भो महाराज पाल्नु पर्दा आज सीता हुने बात एउटा छोरो पाउनी फेरि एउटा

0: ल्याएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू: तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुवा बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालय सँगै।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरी

0: खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
1: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98 41 57 70 69।
2: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
3: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
4: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
5: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोताहरूमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाई हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलांश, कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोरानी गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तैमा हराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौँ। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौँ। कार्यक्रमको शुरूआत गरौँ नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति होस् बातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुरकै सारी ज्ञान होस् सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलौ सामुदायिक एफएम 92.7 MHz म बत्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 सन् आषाढ कृष्ण पक्ष सन् 2026 जुलाई 5 तारिक आषाढ 21 गते आइतबार, पञ्चमी तिथि उत्तरायण, ग्रीष्म ऋतौ रौद्र नाम सम्बत सर, शतभिषा नक्षत्र राक्षस जो कुम्भ राशिको पश्चिममा काला चन्द्रमा छ, सायद गर्दा कष्ट हुने। आजका जोगिनी दक्षिण गर्छ, सायद गर्दा पछाडि र बायाँ जो पार्ने। आजका दिन 34 घडी 28 पलेका छन्। उदय 5:15 अस्तय 19:23 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समज पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठासो ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पुर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरुको आज तपाईको समय सामान्य छ। तपाईको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ। तपाईका शत्रुहरु देखि अलिकति केही ओल्टो नै हुनु होला, बोल्दाखेरिमा पनि अलि होस राखेर बोल्नु होला। सबै कुरा विचार गरेर काम गर्दै लैजानुस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। तपाईलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चीजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नु होला, बडो सावधानी अपनाउनु होला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। तपाईलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फाक्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। पढाई लेखाईको काममा समय निकै जान सक्छ। विदेशी यात्राको सम्भावना पनि छ। विदेश यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति हुने देखिएको छ। धनु राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्ने छ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। तपाईका साना ठूला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरु आज तपाईको समय राम्रो छ। तपाईले आफ्नो स्वास्थ्य तर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईको परोपकारको काममा समय अलिकति जान्छ, त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। तपाईको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीकोट चली ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिफल हुने बाटाका साथ आजको राशिफल अंशबाट म गति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित बद्रीप्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दै
4: नमस्कार सेवा झुले झुलोप्पा सेउदै बुद्धिस्ट पात्र अनुसार लो वर्ग जोगको साथमा उपस्थित भइसकेको छु। म निराज लामा पाखरिन।
5: आज विक्रम सम्वत 2083 असार 21 गते आइतबार जुलाई 5 तारिक बुद्धिस्ट पात्र अनुसार आज तवाङ निसु 20 गते बिरालो नियममा र आजको ठेजोर आजको जोग कस्तो छ भने महत्वपूर्ण बैठकहरू बस्नु हुँदैन। आफन्तहरू बस्ने, बैठक बस्ने, छलफल गर्ने कुनै पनि कारण आए हुँदैन र आज बसेको बैठक केही काम लाग्दैन र छेउर गरी केस काट्ने दिन राम्रो छैन। आजको ठेजर के छ त मेछु छ। मेछु भनेको चाहिँ यो सम्बोट लिपि यो मञ्जुश्री ज्योतिष पात्र अनुसार चाहिँ मृत्युजोग हो भनिन्छ। आजको जोग मृत्यु जोग छ, तर अलि होसियार गरेर हिँड्नु पर्ने देखिन्छ। आजको जोगिनी दक्षिण परेको छ, यसलाई सायद गर्दा पछाडि पार्नुहोस्, राम्रो हुनेछ। लो वर्ग
4: युवालो मुसा बरुको मित्रलाई राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। लाङ्लो गाई बरुको मित्रलाई राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। ताग्लो गाई गुरुको मित्रलाई राम्रो देखिएको छ, कुनै पनि बिना बाटा छैन। हेलो बिदालो बरुको मित्रलाई राम्रो देखिएको छ, कुनै पनि बिना बाटा छैन। ढुक्लो गडुल बरुको मित्रलाई लासा देखिएको छ, सबै कुरा राम्रै हुनेछ। धुलो ना गुरुको मित्रलाई राम्रो देखिएको छ, कुनै पनि बिना बाटा छैन, सबै कुरा सफल हुनेछ।
5: तालो घोडा वर्गको मित्रलाई आज राम्रो देखेको छ, यहाँले गरेको गर्न खोजेको काम कुनै प्रकारको विघ्न बाधा नभई सफल हुने देखेको छ। लुग्लो भेडा वर्गको मित्रलाई राम्रो, तपाईँले गरेको गर्न खोजेको काम अत्यन्तै सफल भएर जाने देखेको छ। टेलो बाँदर वर्गको मित्रलाई नै राम्रो, तपाईँले गर्न खोजेको काम अत्यन्तै सफल भएर जाने देखेको छ। झ्यालो चरा वर्गको मित्रलाई राम्रो, यहाँले पनि गरेको गर्न खोजेको काम सफल भएर जाने तपाईँको जोगले बताएको छ। खिलो कुकुर वर्गको मित्रलाई राम्रो छ, यहाँले पनि केही गर्न खोजेको कामहरू अत्यन्तै सफल भएर जाने जोगले बताएको छ। फाक्लो भन्देल वर्गको मित्रलाई आज राम्रो देखेको छ, यहाँले पनि गर्न खोजेको काम कुनै पनि त्यस्तो अप्ठ्यारो विघ्न बाधाहरू नहुने तपाईँको जोगले बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरीकोट चरीयाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग हेरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टिदेले फ्याफुल्ला। नमस्कार, सेवा शुभ दिन।
0: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा भर्खरै तपाईँले लामा गुरु डुक्पा लामाबाट लामा राशिफल श्रवण गरिसक्नु भएको छ। श्रोताबिन धैर्य र साहसका साथ समयको परिवर्तन सँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन सकौं, हाम्रो कर्म र व्यवहारमा परिष्कृत गरौं। छाडा प्रवृत्ति वर्तमानको लागि चुनौती भएर आएको छ, यस कुराको हेक्का राखौ। सुनौलो बिहानीले हामी सबैलाई सत्प्रेरणा भरौं। राशिफल अंश पछाडि अब भने तपाईँलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईँलाई सुनाउनेछ। श्रोताबृन्द, आज आइतबार पनि सदा चाहिँ बिहान 5 बजे रेडियो शुभारम्भ भयो। 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा सुनिसक्नु भएको छ। 5:30 देखि 6 बजेसम्म भजनहरू श्रवण गर्नुभयो। 6:30 देखि 6:30 सम्म सीआईएन बाट साझा खबर सुनिसक्नु भएको छ। अहिले तपाईँ 6:30 देखि 7 बजेसम्म सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। यसै गरी 7:30 देखि 7:30 बजेसम्म सैलुङ सेरोफेरो समाचार, 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीतहरू सुन्न सक्नुहुनेछ। 8:30 देखि 8:15 सम्म आजको पत्र पत्रिका दुलखा र दुलखा आसपासमा प्रसारण हुनेछ। 8:15 देखि 9 बजेसम्म चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। 9:15 देखि 9:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म सैलुङ देउराली, 10:15 देखि 10:05 सम्म थामी भाषाको समाचार, 10:05 देखि 11 बजेसम्म पप गीतहरू, 11:00 देखि 12 बजेसम्म हिन्दी पप गीतहरू, 12:00 देखि 1 बजेसम्म लोक दोहोरी गीतहरू, 1:00 देखि 2 बजेसम्म चलचित्रका गीत सुन्न सक्नुहुनेछ। 2:00 देखि 2:15 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15 देखि 3 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ भने 3:00 देखि 3:15 सम्म फेरि पनि उज्यालो 90 नेटवर्कको नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15 देखि 4 बजेसम्म लोक दोहोरी गीत सुन्न सक्नुहुनेछ। 4:00 देखि 4:15 सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 4:15 देखि 5 बजेसम्म गीति कथा पुनः प्रसारण सुन्न सक्नुहुनेछ। 5:00 देखि 6 बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ।
6: छ बजेदेखि छत्तीसम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 36 देखि 7 बजेसम्म गीतहरू सुन्न सक्नुहुनेछ। फेरि 7:30 देखि 8 बजेसम्म गीत सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:45 सम्म आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 8:45 देखि 10 बजेसम्म आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 10 बजे रेडियोका सम्पूर्ण प्रसारण बन्द हुनेछन्।
0: श्रोताबिन्द, भर्खरै तपाईँले रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक सुनिसक्नु भएको छ। अब हामी साथमा मौलिक लोक संस्कार र संस्कृतिले भरेका भजन श्लोकहरू तपाईँलाई सुनाउनेछौ। कार्यक्रमको शुरूमा दोलखा कालीचो गाउँपालिका धमार्सीका ज्येष्ठजन खड्गबहादुर राउतले नेतृत्व गर्नुभएको यो निकै मिठो लोकधुन शास्त्रीय लोक भजन तपाईँलाई छोड्दैछौं।

मृत्यु शरी भन्न खेरा ओ शस्त्र जिता महाराज भन्न लागे ईश्वर जे माता हजुरले मलाई वरदान दिनुहुन्छ भने नारायण।

0: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले शास्त्रीय लोक भजन तपाईँलाई सुनाइसकेका छौं। यो भजनलाई नेतृत्व गर्नुभएको थियो दोलखा कालीचो गाउँपालिका वडा नम्बर 7 वरिष्ठ नागरिक खड्ग बहादुर रावले र साथमा हुनुहुन्थ्यो भजन पारखीहरू पनि। श्रोता कार्यक्रम सुनौलो बिहानी सुनिरहनु भएको छ। हामीले हाम्रा मौलिक भजन श्लोक र कहावतहरू प्रस्तुत गरिरहेका छौं। भर्खरै तपाईँले दोलखा कालीचुक सातका ज्येष्ठ नागरिकहरूको आवाजमा सजिएको मौलिक भजन सुन्नुभयो। अब फेरि पनि हामी यस्तै भजन सुनाउँदैछौ। कालीचुक गाउँपालिका वडा नम्बर 9 निवासी भजनका पारखी सुमधुर स्वरका धनी आदरणीय व्यक्तित्व सूर्य प्रसाद ओलीको आवाजमा नेतृत्व गरिएको यो भजन फेरि पनि तपाईँका लागि। वर्तमान अवस्थामा लोपोन्मुख रहेका लोक परम्पराहरूको अनुसन्धान, संरक्षण, सम्वर्धन, जगेर्ना अनि लिपिबद्ध गर्न ढिला भइसकेको छ। कार्यक्रम सुनौलो बिहानीमा अब भने लोक संस्कृतिका अर्का संरक्षक भीमेश्वर नगरपालिका जिलु फसिभै निवासी ज्येष्ठजन जो उमेरमा 96 वसन्त पार गरिसक्नु भएको छ, भजन प्रवीणको नामले परिचित हुनुहुन्छ। कृष्ण प्रसाद चौलागाईको वर्तमान आवाज कस्तो रहेको छ, उहाँको आवाजमा सजिएको श्लोक तपाईँलाई थाहा छ।
1: सुनैको बोला हुन्छ मनुष्यहरूको सिंह बाँचे पछि सुखी शान्त भएर जान्छ पछि त्यो आओस् कुमार कसि

कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले राशि फलाम छ रेडियो सैलिङबाट प्रसारण हुने कार्यक्रमका झलकहरू त्यसै गरी लोक संस्कृतिमा आधारित रहेर दोलखाको भेग र भूगोलमा रहेका ज्येष्ठजनहरूको मुखार बिन्दुबाट प्रकट भएका आवाजहरू पनि तपाईँलाई सम्प्रेषण गरिरहेका छौ। हामी लोक संस्कृतिमा धनी छौ। लोक संस्कृतिको छुट्टै पहिचान र महत्व छ। संसारकै धनी देश नेपाल हो लोक संस्कृतिको दृष्टिकोणले हेर्ने हो भने। तर पछिल्लो समय लोक संस्कृतिमा निराशा बढ्दै गएको छ। पछिल्ला पुस्ताहरूले यसलाई सिरुपर नगरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरिरहेका छन्। त्यसैले लोक संस्कृतिको आफ्नै मौलिकता छ, यसलाई कसैले पनि भुल्नु हुँदैन भन्ने हामी सबैको अनुरोध हो। जगेर्नका लागि सबै नेपाली एकजुट हुनुपर्छ। युवा पुस्ता पाश्चात्य गीत संगीतमा भन्दा पनि आफ्ना मौलिकता बचाउन लाग्न सके मात्रै नेपालको संस्कृति जोगिन्छ। अहिलेको पुस्ता रोजगारी र अध्ययनका लागि सहर तथा विदेशमा बस्ने गरेका छन्। यसकारण अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई राम्रोसँग संस्कृति हस्तान्तरण गर्न पाएन। पछिल्लो पुस्ताले विदेशी संस्कृतिको देखासेखी गर्ने गरेको छ। संस्कृतिको संरक्षण गर्नु सचेत नागरिकको कर्तव्य हो। देखासेखीको नाउँमा पश्चिमी संस्कृतिको अनुसरण गर्दा हाम्रो पहिचान बोकेका मौलिक संस्कृति इतिहासमा मात्रै सीमित हुने होइनन्। अब पहिचान जोगाउन संस्कृतिको संरक्षणमा जुट्नुपर्छ भन्दै कार्यक्रम सुनौलो बिहानीको अन्तिम भागमा आइपुगेका छौं। भोलि बिहान फेरि पनि हामी यी र यस्तै सवाल र प्रसंगका साथ तपाईँ सामु उपस्थित हुनेछौं। कार्यक्रम सुनौलो बिहानी तपाईँलाई कस्तो लाग्छ? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन अनुरोध गर्छौं। तपाईँको गाउँटोल बस्तीमा पनि यस्ता अब्बल दृष्टजन हुनुहुन्छ जसको मौलिकता छ, भजन कीर्तनका पारखी हुनुहुन्छ। हामीसम्म सम्पर्क गराएर संरक्षणका लागि हातेमालो गर्न अनुरोध गर्छौ। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको यो सुन्दर बिहानीबाट हामी सम्पूर्ण कार्यक्रम निर्माण टोली बिदा माग्छौ। नमस्कार।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
0: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता, थाहा छैन तिमीलाई? केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू।
1: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
1: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन। सम्पर्कका लागि फोन नम्बर 9854045973 9851343390 गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बिहानको 7 बजेको छ।

नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। महँगी र बेरोजगारी नियन्त्रणमा सरकार असफल भएको नागरिक समाजको भनाई, संविधान संशोधनको बहस पत्र।

सरकारले जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारको राहत उपचार रोजगारी लगायतका विषयमा समेटेर एकीकृत प्याकेज घोषणा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको 100 दिनमा सम्पादन गरेको प्रमुख उपलब्धि सम्बन्धमा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराउनु भएको विवरणमा जेएनजीको विषयमा सम्पर्क विन्दु तथा कल्याणकारी कार्य गर्न जेएनजी कल्याणकारी परिषद गठन सम्बन्धी कार्यविधि तयार गरिएको उल्लेख गरिएको छ। यस अवधिमा 513 जना जेएनजी घाइतेको घाइतेलाई वर्गीकरणको आधारमा अति गम्भीरलाई वार्षिक 18,000, गम्भीरलाई मासिक 9,000 र मध्यमलाई मासिक 4,000 दरले प्रदान गर्दै आएको भत्तालाई निरन्तरता दिएको समेत उल्लेख गरिएको छ। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र प्रधानमन्त्री बालेन्द्र शाह समक्ष आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ। सरकार गठनको 100 दिन पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित सोही पत्रकार सम्मेलनमा कार्यदलका संयोजक एवं प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार असीम शाहले यसबारे जानकारी गराउनु भएको हो। संचारकर्मीको जिज्ञासामा कार्यदलका संयोजक शाहले कार्यदलले काम गरिरहेको र असार मसान्तभित्र प्रतिवेदन बुझाउने तयारी भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, कार्यदलले काम गरिरहेको छ। हामीले सरकारवाला विभिन्न पक्ष संविधानविद र राजनीतिहरूसँग छलफल गरेका छौं। अब लगभग प्रतिवेदन लेखनको चरणमा छौं। असार मसान्तभित्र प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँछौ, उहाँले भन्नुभयो। स्वतन्त्र नागरिक समाजले वर्तमान सरकारको 100 दिनको कार्यकालले नागरिकमा अपेक्षित आशा जोगाउन नसकेको टिप्पणी गरेको छ। सरकारको 100 दिनको समीक्षा गर्न हिजो काठमाण्डुको माइतीघरमा आयोजित कार्यक्रममा वक्ताहरूले सरकारका कामकारबाही बारे मिश्रित प्रतिक्रिया दिनुभएको हो। कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकार बनेपछि महँगी, बेरोजगार र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप बढ़ेको आरोप लगाउनुभयो। सरकारले संसदलाई भूमिकाविहीन बनाएको र अध्यादेश मार्फत कानून संशोधन गरेको र भ्रष्टाचार नियन्त्रणमा पक्षपातपूर्ण व्यवहार देखाएको उहाँको दावी छ। यद्यपि शिक्षा क्षेत्र र केही प्रशासनिक सुधारका कामलाई भने सकारात्मक रूपमा हेरिएको उहाँले बताउनु भएको छ। शिक्षाविद प्राध्यापक डाक्टर नारायण कोइरालाले कक्षा 10 र 12 को नतिजा छिट्टै सार्वजनिक हुनु, पाठ्यक्रममा सुधार र विद्यालय म्यापिङ हुनु उत्साहजनक रहेको बताउनुभयो। किर्तिपुरका सुशीला सिमखडाले ग्यासुलोमा जडान गर्न गत जेठमा एभरेस्ट ग्यासको सिलिण्डर खोल्नुभयो। आधार भरिएको सिलिण्डर खोले लगत्तै सिटीको आवाज जस्तै आयो र घरभरि धुवा जस्तै फैलियो। घरका सबै तत्काल बाहिर निस्केर प्रहरीलाई खबर गरे। प्रहरी आएर हेर्दा सिलिण्डर सेतै भएको थियो। पसलेले सिलिण्डर त साथी दिए तर ग्यास उद्योगी उपभोक्ताको सुरक्षाप्रति सजग नहुँदा आफू र आफ्नो परिवार मानसिक तनावबाट गुज्रिनु परेको दावी गर्दै सुशीलाले उपभोक्ता अदालतमा मुद्दा दायर गर्नुभएको थियो। 50 लाख क्षतिपूर्ति र मुद्दा मामिलामा लाग्ने खर्च बापत थप 3 लाख माग गर्नुभएको छ। सिलिण्डर प्रहरी वृत्त किर्तिपुरमा रहेकाले प्रमाण नष्ट हुने वा परिवर्तन हुन सक्ने भनी निवेदनमा माग भए अनुसार उपभोक्ता अदालतका अध्यक्ष दिवाकर भट्ट तथा सदस्य गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलले 11/19 असारको इजालस ले सिलिण्डर झिकाई जिन्सी बाँध न भनेको छ। तत्काल मात्र होइन, 18 वर्ष पुरानो घटनाको मुद्दा पनि उपभोक्ता अदालत पुगेको छ। कार्तिक 9/2065 थापाथल स्थित परोपकार प्रसूति गृहमा शल्यक्रिया गर्दा गर्भवती पार्वती गजुरेलले सन्तान जन्माउनु भएको थियो। डाक्टर जोसना शर्माको समूहले शल्यक्रिया गरेको थियो तर केही समयपछि रक्तस्राव हुन थालेपछि जाँच गर्दा शल्यक्रिया नै त्रुटिपूर्ण भएर पाठेघर आधा सिलाइएको पत्ता लगायो। तर क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा 2075 पेश गरेकामा पनि कुनै कार्यवाही नभएपछि उक्त मुद्दा रिटको रोहबरमा सर्वोच्च हुँदै अहिले उपभोक्ता अदालतमा पुगेको छ। पार्वतीको निवेदनमाथि पनि विपक्षहरूलाई तामेल भएको छ। यी र यस्ता 22 वटा मुद्दा उपभोक्ता अदालतमा विचाराधीन छन्। यी मध्ये 7 मुद्दा चिकित्सकीय लापरवाही सम्बन्धी छन्। पीड़ितले क्षतिपूर्ति माग गरेर चिकित्सकसँगै त्रिवी शिक्षण अस्पताल, एभरेस्ट अस्पताल, ग्रान्डे सिटी अस्पताल, कान्ति बाल अस्पताल, निजामती अस्पताल लगायत संस्थालाई प्रतिवादी बनाइएको छ। गठन भएको 15 महिनामा 56 मुद्दा अदालतमा चढ़ाइएकोमा 34 वटा भने फैसला भइसकेका छन्।

0: दोलखाका भैमेश्वर नगरपालिका वडा नम्बर एक सुस्पा सेमावतीका थामी समुदाय पछिल्लो समय भाँग्रा संरक्षणमा लागेका छन्। थामी समुदायको मुख्य पेसा भाँग्रा पछिल्लो समय लोप हुन थालेपछि सुस्पा सेमावतीका थामी समुदाय भाँग्रा संरक्षणमा लागेका हुन्। यसै सन्दर्भमा हामीले सुस्पा सेमावतीका केही थामीहरूलाई भाँग्रा संरक्षण किन आवश्यक ठान्नुभयो भनेर सोधेका छौं।
1: कुमार थामी मेरो
2: विवाह मरणमा डौली उभौली पर्वमा हाम्रो
1: देख्नु पाएका छौँ। कसरी भन्दाखेरि नि अब भर्खरै अब अहिले अलि पहिलाको जस्तै नै भाँग्रा त अलि नपाउन सकिन्छ भन्दा पनि अहिले अलि आधुनिक पाराको भाँग्रा निकालेर चाहिँ तपाईँ फाटाफुटा सुरु भयो। अब हामी आफै सबै कुरो यो भाँग्रा बनाएर चाहिँ अब हाम्रो उधौली उभौली पूर्णिमा पर्वमा अनिवार्य, दसैँ तिहार चाडबाडमा अनिवार्य, अनि हाम्रो विवाहमा अनिवार्य, अनि तपाईँको जुन हाम्रो कुल हुन्छ हाम्रो आफ्सका संस्कृति अलिकति हाम्रो घरको कुल पूजा गर्ने बेलामा अब हाम्रो थामीको आफ्नै एउटा गुरु उहाँ हुन्छ हो त्यस्तो बेलामा चाहिँ प्रयोग गर्ने भन्ने कुराहरू हामीलाई अब आभा चाहिँ
3: थामी जातिको चाहिँ विशेष गरी भेषमा पर्दछ भाँग्रा चाहिँ। भाँग्रा चाहिँ हाम्रो थामी कल्चरमा चाहिँ अब विभिन्न भूमे हुन्छ उधौली उभौली मुख्य पर्व भनेको हाम्रो उधौली उभौली हो। पर्दा होस् मर्दा होस् जे काममा पनि आवश्यकता पर्छ हाम्रो मुख्य चाहिँ भाँग्रा चाहिँ। कहिले देखि नै जिजु पुर्खाले नै भाँग्रा नै हाम्रो भेष हो भनेर चाहिँ हामीलाई पुर्खाहरूले पहिलेदेखि बनाउँदै आउनुभएको भाँग्रा एकचोटि चाहिँ लोपै भयो जस्तो लाग्यो हाम्रो पालोमा चाहिँ। अनि अहिले फेरि अब यो विभिन्न सामाजिक सञ्जालमा हाम्रो भेष त यो रहेछ भनेर हामीले देख्यौँ। देखिसकेपछि हामीले नै प्रयास गरेर होइन भाँग्रा चाहिँ हाम्रो महत्त्वपूर्णै रहेछ भनेर हामीले पहल गरेर अहिले हामीले आफैले यहाँ मिसिन ल्याएर हामी आफै प्रयास गरेर लगनशीलका साथ हामीले भाँग्रा गरेर अब चाहिँ हामी लगाउने नै।
4: मेरो नाम फुलवार थामी हो। पुर्खादेखि त्योलाई लगाएको देखेको मैले अब राम्रोसँग हामीले बुनेको त अब अलिअलि थाहा छ मलाई त्यति याद भएन। पहिला त्यो थियो अहिले हामीले जान्यौँ अब फेरि त्यसलाई चाहिँ अब सिक्नु लागिरहेछौँ भनिसकेको थियो। फेरि हामीले अब पुर्खाको चिजहरू हामीले छोड्नु हुँदैन भनेर चाहिँ हामीले
5: मेरो देश मेरो जगदम्बा सिमेन्ट। सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। ओडाभित्रका विपन्न परिवार आर्थिक समस्याकै कारण स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले भीमेश्वर नगरपालिका वडा नम्बर 5 शुरू गरेको विपन्न नागरिक निशुल्क स्वास्थ्य बीमा कार्यक्रमबाट यो वर्ष 35 विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा कार्यक्रमबाट 35 परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिएको वडा अध्यक्ष बासु श्रेष्ठले बताउनुभयो। भीमेश्वर नगरपालिका वडा नम्बर 5 आर्थिक वर्ष 2081-82 जनप्रतिनिधिको भत्ता रकमबाट शुरू गरेको विपन्न नागरिक निशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष 2082-83 35 विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो। कार्यक्रम शुरू को वर्ष जनप्रतिनिधिको भत्ता रकमबाट विपन्न नागरिक निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको भए पनि आर्थिक वर्ष 2082-83 भने ओडाकै बजेटबाट समावेश गरी कार्यक्रमलाई निरन्तरता दिएको वडा अध्यक्ष श्रेष्ठको भनाइरहेको छ। वडा नम्बर 5 शुरू गरेको विपन्न नागरिक निशुल्क स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारितालाई हेरेर आर्थिक वर्ष 2083-84 लागि भने भीमेश्वर नगरपालिकाले नै नगरभरिका सबै विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमाको लागि बजेट विनियोजन गरेको वडा अध्यक्ष श्रेष्ठको भनाइरहेको छ। दोलखाको भीमेश्वर नगरपालिकामा चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी आन्तरिक राशि संकलन भएको छ। जिल्लाको भीमेश्वर नगरपालिकामा चालू आर्थिक वर्ष 2082-83 11 महिनाको अवधिमा 3,96,00,000 रूपियाँ आन्तरिक राशि संकलन भएको भीमेश्वर नगरपालिकाको उपप्रमुख कमला बस्नेतले जानकारी दिनुभयो। उहाँको अनुसार नगरपालिकाले यो अवधिमा 8,87,58,000 रूपियाँ राशि संकलन गर्ने अनुमान गरेको थियो। दोलखामा हालसम्म 26% रोपाई सकिएको छ। पर्याप्त वर्षा नहुँदा अधिकांश खेतमा अझै रोपाई हुन नसकेको स्थानीय कृषकको भनाइरहेको छ। जिल्लामा हाल 26% रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र रामे छापुको सम्पर्क कार्यालय दोलखाका प्रमुख नन्दराजु ओलीले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्ष मनसून अपेक्षा अनुसार सक्रिय हुन नसक्दा जिल्लाभर धान रोपाईको गति सुस्त बनेको छ। समयमै वर्षा नहुँदा धान रोपाई पछाडि धकिएले यसको प्रत्यक्ष असर उत्पादनमा पर्ने सम्भावना रहेको कृषकहरूको भनाइ रहेको छ। दोलखाको चेरी नगरपालिका वडा नम्बर 7 ले वडा भित्रका 3 वटा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। वडाले देउराली आधारभूत विद्यालय, सहर आधारभूत विद्यालय र माथिल्लो सिक्री आधारभूत विद्यालयलाई 1,25,000 रुपियाँ बराबरको स्टेसनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको वडा नम्बर 7 को वडा अध्यक्ष शान्त नेपालीले जानकारी दिनुभयो। मेलाम्ची खानेपानी विकास समितिले मनसून अवधि भर काठमाडौँ उपत्यकामा मेलाम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले विज्ञप्ति निकालेर वर्षा मनसूनमा सक्रिय भएसँगै मेलाम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेगान तथा बाढ़ीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मेलाम्ची खानेपानी आयोजना बन्द गर्न लागिएको जानकारी गराएको छ। सिन्धुलीको गोल्नजोर गाउँपालिकाले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका विकास निर्माणको सेवा प्रवाह तथा वित्तीय गतिविधिबारे जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको छ। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 को असार मसान्तसम्म सञ्चालन हुने योजना, कार्यक्रम तथा सेवा प्रवाहको बारेमा समीक्षा गर्दै नागरिकसँग सुझाव, गुनासो र जिज्ञासा को अपेक्षा गरेको थियो। छोई अनुसार गुनासोहरू आएको जगाएको छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसूनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिण र पश्चिम भूभागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ, जसको प्रभावले कोशी, बागमती, गण्डकी प्रदेशको थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा चट्याङसहित हल्का मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो त्यसको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। महँगी र बेरोजगारी नियन्त्रणमा सरकार असफल भएको नागरिक समाजको भनाई। संविधान संशोधन बहस पत्र तयार हुँदै सरकारद्वारा जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारको राहत, उपचार, रोजगारी लगायतका एकीकृत प्याकेज घोषणा। र दोलखाका भीमेश्वर नगरपालिकामा सालो आर्थिक वर्षको 11 महिनाको अवधिमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी आन्तरिक राजस्व संकलन। अवस्थ सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आस्था सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: अब चरीकोटमा टिभीएसको अचम्मैको डिल, टिभीएससँगको एक्सचेन्जमा पाउनुहोस् अचम्मैको अफरहरू। 2083-84 को रोड ट्याक्स फ्री पुरानो

0: महिला तथा अपंगता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउँ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउँ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउँ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंख संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
1: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपाने, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारान, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजाबाट कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
1: सम्पर्क फोन नम्बर 9855154160, 9844655570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3, बीच बजार, चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: अरे यही थियो त, कहाँ सरेछ आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुफत मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843121368, बलराम कर्मचारी 9844134014।

0: मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
1: जागिर खाने मौका त आएको थियो नि,
2: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि
5: प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
6: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
8: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
6: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
2: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
1: पाँडे पनि किन दुखेको पक्छ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, यो त झापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
9: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
6: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
9: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
6: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494142542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
7: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
6: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
7: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
6: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
7: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
6: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
7: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
6: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
7: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
6: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
7: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
6: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066
6: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजा भन्या.
5: अब के छ धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्रजिन्दल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन म पत्या सुन त.
3: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
6: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841577069.
4: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
7: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
8: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844392992.
9: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर. हाम्रा सेवा तथा सुविधाहरू:
11: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
8: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
8: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार। दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रममा आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल असार महिनाको एक्काइस गते आइतबार। आज प्रकाशित पत्र पत्रिकाले महँगी र बेरोजगारी नियन्त्रणमा सरकार असफल, नागरिक समाज संविधान संशोधन बहस पत्र तयार हुँदै जेएनजी आन्दोलनको घाइते र शहीद परिवारलाई राहत, खानी र खनिज क्षेत्रमा सरकारको कडाई, 125 अनुमति पत्र रद्द, सत्तैसँग स्पष्टीकरण, चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु लगायतको समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु। चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका 23 मा आमा छोराको मृत्यु भएको छ। आफ्नै निवासमा बसिरहेको बेला अचानक आएको हात्तीको आक्रमणबाट 21 वर्षीय असिका बोटे र उहाँका 4 वर्षीय छोरा भरत बोटेको मृत्यु भएको हो। भरतपुर महानगरपालिका वडा नम्बर 23 वडा अध्यक्ष दीपक दौवाडीका अनुसार शनिबार राति निकुञ्जबाट निस्किएको जंगली हात्तीले घरमै आक्रमण गर्दा आमा छोराको घटनास्थलमा मृत्यु भएको हो। घटना लगत्तै स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र निकुञ्ज प्रशासनले छलफल भई जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक काम गर्ने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतकको घर निर्माण गराउने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणको लागि तत्काल आवश्यक काम गर्ने लगायतका सहमति भएका छन्। यो खबर आज अनलाइन खबरले लेखेको छ। महँगी र बेरोजगारी नियन्त्रणमा सरकार असफल, नागरिक समाज। राष्ट्रिय स्वतन्त्र नागरिक समाजले वर्तमान सरकारले 100 दिनको कार्यकालले नागरिकमा अपेक्षित आशा जोगाउन नसकेको टिप्पणी गरेको छ। सरकारको 100 दिनको समीक्षा गर्न हिजो काठमाडौँको माइती घरमा आयोजित कार्यक्रममा वक्ताहरूले सरकारका काम कार्यवाहीबारे मिश्रित प्रतिक्रिया दिनुभएको हो। कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकार बनेपछि महँगी, बेरोजगारी र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप बढ़ेको आरोप लगाउनुभयो। सरकारले संसदलाई भूमिकाविहीन बनाएको, अध्यादेश मार्फत कानून संशोधन गरेको र भ्रष्टाचार नियन्त्रणमा पक्षपातपूर्ण व्यवहार देखाएको दावी थियो। यद्यपि शिक्षा क्षेत्र र यो केही प्रशासनिक सुधारका कामलाई भने सकारात्मक रूपमा हेरिएको छ। शिक्षाविद प्राध्यापक डा नारायण कोइरालाले कक्षा 10 र 12 को नतिजा ठिक छिट्टै सार्वजनिक हुनु, पाठ्यक्रम सुधार र विद्यालय म्यापिङ हुनु उत्साहजनक रहेको बताउनुभयो। त्यस्तै राजनैतिक विश्लेषक देवेश झाले भ्रष्टाचार विरूद्धको अभियान, सरकारी जग्गा अतिक्रमण हटाउने कार्य र ड्राइभिङ लाइसेन्स वितरणमा भएको सुधार प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। तर जनजीविका र सुकुम्बासी व्यवस्थापनमा सरकार अझै गम्भीर हुनुपर्ने उहाँहरूको सुझाव छ। यो खबर आज सबै जस्तो पत्र पत्रिकाहरूले नै लेखेका छन्। संविधान संशोधन बहस पत्र तयार हुँदै। संविधान संशोधनको बहस पत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र प्रधानमन्त्री बालेन्द्र शाह समक्ष आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ। सरकार गठन भएको 100 दिन पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित सोही पत्रकार सम्मेलनमा कार्यदलका संयोजक एवं प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार असीम शाहले यसबारे जानकारी गराउनु भएको हो। संचारकर्मीको जिज्ञासामा कार्यदलका संयोजक शाहले कार्यदलले काम गरिरहेको र असार मसान्तभित्र प्रतिवेदन बुझाउने तयारी भइरहेको बताउनु भयो। उहाँले भन्नुभयो, कार्यदलले काम गरिरहेको छ। हामीले सरकारवाला विभिन्न पक्ष, संविधानविद र राजनैतिक दलहरूसँग छलफल गरेका छौं। अब लगभग प्रतिवेदन लेखनको चरणमा छौं। असार मसान्तभित्र प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँछौ। कार्यदल आवश्यक तयारी पूरा गरी हाल प्रतिवेदन लेखन ड्राफ्टिङको अन्तिम चरणमा प्रवेश गरेको छ। प्रतिवेदनलाई पूर्णता दिन कार्यदलले पूर्व राष्ट्रपतिहरू, पूर्व प्रधानमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, संविधानविद र संविधान संघर्षहरूका राख्ने निकायसँग विस्तृत छलफल र सुझाव संकलन गरिसकेको थियो। यो खबर आज सबै जस्तो पत्र पत्रिकाहरूले नै लेखेका छन्। खानी र खनिज क्षेत्रमा सरकारको कडाई, 125 अनुमति रद्द, सत्तैसँग स्पष्टीकरण।
माग्यो। बालेन शाह नेतृत्वको वर्तमान सरकारले देशका विभिन्न भूभागमा रहेका खानी तथा खनिज क्षेत्रको उत्खनन र नियमनमा कडाई शुरू गरेको छ। शनिबार सार्वजनिक गरेको सरकारको 100 दिन उपलब्धि प्रतिवेदन अनुसार राष्ट्रिय सम्पत्तिको रूपमा रहेका खानीहरू फोल्ड गरेर राख्ने तर काम नगर्ने प्रवृत्तिलाई रोक्न कडाई गरिएको छ, जस अनुसार सरकारले खानी तथा भूगर्भ विभाग मार्फत हालसम्म 122 खोज तलास अनुमति पत्र र 3 उत्खनन अनुमति पत्र गरी कुल 125 लाइसेन्सहरू रद्द गरेको जनाएको छ। अनुमति लिएर पनि लामो समयसम्म काम अघि नबढ़ाउने, खनिज क्षेत्र उगटेर बस्ने कम्पनीहरूको अनुमति पत्र खारेज गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। यसै गरी खानी उत्खननको लागि अनुमति लिएर पनि हाल निस्किरहेका 27 कम्पनीहरूलाई सरकारले स्पष्टीकरण सोधेको छ। उनीहरूले तोकिएको समयमा काम शुरू नगर्नु को चित्तबुद्ध कारण पेश नगरेमा ती अनुमतिहरू पनि खारेज गरिने संकेत सरकारले दिएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। जेएनजी आन्दोलनका घाइते र शहीद परिवारलाई राहत। सरकारले जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारको राहत, उपचार, रोजगारी लगायतका विषय समेटेर एकीकृत प्याकेज घोषणा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले 100 दिनमा सम्पादन गरेका प्रमुख उपलब्धि सम्बन्धमा सरकारका प्रवक्ता समेत रहनुभएका सस्मित पोखरेलले जारी गर्नुभएको विवरणमा जेएनजीको विषयमा सम्पर्क बिन्दु तथा कल्याणकारी कार्य गर्न जेएनजी कल्याणकारी परिषद गठन कार्यविधि तयार गरिएको छ। यस अवधिमा 513 जेएनजी घाइतेलाई वर्गीकरणको आधारमा अति गम्भीरलाई मासिक 18,000, गम्भीरलाई मासिक 9,000 र मध्यमलाई मासिक 4,000 दरले प्रदान गर्दै आएको भत्तालाई निरन्तरता दिएको उल्लेख गरिएको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। ओडाभित्रका विपन्न परिवारको आर्थिक समस्याकै कारण स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले भेमेश्वर नगरपालिका वडा नम्बर 5 शुरू गरेको विपन्न नागरिक निशुल्क स्वास्थ्य बीमा कार्यक्रमबाट यो वर्ष 35 विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिएको वडा अध्यक्ष वासु श्रेष्ठले बताउनु भए। भेमेश्वर नगरपालिका वडा नम्बर 5 आर्थिक वर्ष 2081-82 जनप्रतिनिधिको भत्ता रकमबाट शुरू गरेको विपन्न नागरिक निशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष 2082-83 35 विपन्न परिवार को निशुल्क स्वास्थ्य बीमा गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भएको छ। कार्यक्रम शुरूको वर्ष जनप्रतिनिधिको भत्ता रकमबाट विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको भए पनि आर्थिक वर्ष 2082-83 भने वडाकै बजेटबाट समावेश गरी कार्यक्रमलाई निरन्तरता दिएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भएको छ। दोलखाको भेमेश्वर नगरपालिकामा चालु आर्थिक वर्ष 11 महिनाको अवधिमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। जिल्लाको भेमेश्वर नगरपालिकामा चालु आर्थिक वर्ष 2082-83 11 महिनाको अवधिमा 3,96,00,000 रूपियाँ आन्तरिक राजस्व संकलन भएको भेमेश्वर नगरपालिकाको उप प्रमुख कमला बस्नेतले जानकारी दिनुभयो। उहाँको अनुसार नगरपालिकाले यो अवधिमा 8,87,85,000 रूपियाँ आन्तरिक राजस्व संकलन गर्ने अनुमान गरेको थियो। दोलखामा हालसम्म 26% रोपाई सम्पन्न भएको छ। पर्याप्त वर्षा नहुँदा अधिकांश खेतमा अझै रोपाई हुन नसकेको स्थानीय कृषकको भनाइरहेको छ। जिल्लामा हालसम्म 26% रोपाई भएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाका प्रमुख नन्दराज ओलीले जानकारी दिनुभयो। उहाँको अनुसार यस वर्ष मनसून अपेक्षा अनुसार सक्रिय हुन नसक्दा जिल्लाभर धान रोपाईको गति सुस्त बनेको छ। समयमै वर्षा नहुँदा धान रोपाई पछाडि धकिलिए पर यसको प्रत्यक्ष असर उत्पादनमा पर्ने सम्भावना रहेको कृषकहरूको भनाइरहेको छ। दोलखाको चिरी नगरपालिका वडा नम्बर 7 वडाभित्रका 3 विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। वडाले देउराली आधारभूत विद्यालय, सहरे आधारभूत विद्यालय, माथिलो सिग्री आधारभूत विद्यालयलाई 1,25,000 रूपियाँ बराबरको स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरेको वडा नम्बर 7 वडा अध्यक्ष शान्ता नेपालीले जानकारी दिनुभयो। मेलम्ची खानेपानी विकास समितिले मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भूभागमा रहेका पहिरो, गेगान तथा बाढ़ीका कारण सुरुङभित्र माटो, ढुङ्गो र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागि जानकारी दिएको छ।
यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: अब चरीकोटमा टिभीएसको अचम्मैको डिल, टिभीएस सँगको एक्सचेन्जमा पाउनुहोस् अचम्मैको अफरहरू। 2083-84 रोड ट्याक्स फ्री, पुरानो साधनको बजारमा कतै नपाइने उच्चतम मूल्याङ्कन, आकर्षक क्यास डिस्काउन्ट, नागरिकता र लाइसेन्सको भरमा फटाफट फाइनेन्सको सुविधा, त्यो पनि इएमआई दैनिक मात्रै 124 रुपियाँमा। यति मात्र होइन, एउटा आकर्षक हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। मिति यही असार 21 गतेदेखि 26 गतेसम्म, चरीकोट भीमेश्वर नगरपालिका 3 कुमारी ब्याङ्कको बिल्डिङमा। पावर राइट पब्बाल फाइदामा एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लू बुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछ।

0: मात्र टीवीएस होइन सम्बन्ध हो।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

0: sip on the extreme energy drink.
1: आगे तो मेरी जन्मदिन होनी, केक काट नो पड़ता है मम्मी।
2: एहे, आज तो साथी नानी को जन्मदिन पो होता। केक काट नो पड़ने, बने के बिला कहाँ गए ले उन्होंने?
3: हाँ, नानी को आज जन्मदिन पो हो, हाँ केक को लागी तो चिंता ही लेनो पड़ता है नानी हो। कॉलेज बेकारी छोड़ा ही छोड़नी, देता ही तेरा जाने, हाँ 15 मिनट में केक बन चल जाऊंगी।
4: हमरा सेवा तथा सुविधा हरू, केक, पॉप, पाउरोटी, बम, अन्य बेकारी को संपूर्ण सामान पाउनु का साथ ही अर्जेंट बर्थडे केक 15 मिनट में तैयार पारिन्छ।
5: संपर्क को लागी सागर श्रेष्ठ मोबाइल नंबर 9851189987 सरिस्मा श्रेष्ठ मोबाइल नंबर 9860589988 पलांचोक बेकारी साध्यो बाटे चौकी पछाड़ी भीमेश्वर कोल स्टोर संगे।
4: पशु सेवा कार्यालय दोलखा को अनुरोध।
2: दोलखा जिल्लाका सम्पूर्ण पञ्चीपाला कृषक व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रेप्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
4: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पंछी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनी पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
2: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकिरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
4: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पक्षीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पक्षी तथा पक्षी जन्ने उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने,
2: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, अकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरन्तै नजिकको स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने, सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
4: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा। के तपाई डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
4: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
4: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
6: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
4: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
6: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
4: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
6: ठूलो गार्डन खुला स्पेस बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
4: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य
6: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9813 27806 र 9814 80 56 42 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा
7: होइन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
8: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
6: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020 35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 98511 65046
9: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक सिन्धुपाल्चोक दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय घेराबार निर्माण शौचालय भवन खेलमैदान सामुदायिक भवन निर्माण विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति उपभोक्ता समिति संघ संस्था उपभोक्ता समितिहरूले आफूले गरेका कामको सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
3: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
3: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
5: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
6: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
5: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
6: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
5: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
7: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
5: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
7: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
6: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
8: कतै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो? होइन है साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
9: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
8: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
9: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
10: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
8: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-6-77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ।
4: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
5: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
6: ए साथी हो, कसैले थाहा छ त?
5: ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पाटी खोलाको
7: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
5: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पाटी खोला चरीकोटतिर लाग्यो है साथी हो।
8: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर, बिनपा 6 पाटी खोला, चरीकोट, दोलखा।
7: हाम्रा सेवा तथा सुविधाहरू?
5: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-000-844, 9848-73-107 र 9855-00-19। सुप्रिम टायर रिसोलिङ सेन्टर, भिनपछ पाटीखोला चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानो? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानो रहिन न अब। म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै वज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

प्रत्येक स्नातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपराह्न 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा। दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ। हेर्न र सुन्न नभुल्नुहोला। लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

अब चारी कोटमा 3DS को अचम्मैको डिल टीवीएस सँगको एक्सचेन्जमा पाउनुहोस् अचम्मैको अफरहरू 2083-84 को रोड ट्याक्स फ्री पुरानो साधनको बजारमा कतै नपाइने उच्चतम मूल्याङ्कन आकर्षक क्यास डिस्काउन्ट नागरिकता र लाइसेन्सको भरमा फटाफट फाइनान्सको सुविधा त्यो पनि इएमआई दैनिक मात्रै 124 रुपियाँमा यति मात्र होइन एउटा आकर्षक हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ मिति यही असार 21 गतेदेखि 26 गतेसम्म चरीकोट भीमेश्वर नगरपालिका 3 कुमारी ब्याङ्कको बिल्डिङमा पावर राइट पब्बाल फाइदामा एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

0: मात्र टीबीएस होइन सम्बन्ध हो।
1: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ट जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हार्ट जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
4: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ।
5: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
6: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
7: ए साथी हो, कसैले थाहा छ त?
6: ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
8: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
6: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
9: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
8: हाम्रा सेवा तथा सुविधाहरू।
6: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टी खोला चरीकोट दोलखा।

0: Extreme energy drink.
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सार्दो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
3: मेरो चिनी नेपाली 6 नम्बर वडा चरीकोट घर।
4: कालिका नेपाली कोइराला गाउँ पोटी।
5: मेरो सरस्वती नेपाली पोटी वडा नम्बर मेलुङ।

आसारमा रोप्ने भलाइ फुला छ पनि पहिलो दाई गाबा नराई बस बाबा पहिलो अहिलेको वर्षलाई मरिन भने आज रामैले गीतै भन्न आएछु बरगोरु दाई सयौँ आए मुठी र मुठीलाई मसाला बारेले मुगी तारेको पछ कलिगा।

পাখিরা কাঠি টিম লাই দুর্গা দিনে।

काला हुन्छन् कोही काला हुने चार।

Mà thầy đọc ba qua tim lấy vừa từ vừa đôi tim muốn nhận tình.

तम कौड़िया को दौड़े दौड़े मन को

0: না উঠি জানো না তা
1: মুঠি খানো দমা

ಅದೇ ಕದಸಿ ಹೋಳಿ ಬರ್ತಾವ.

घर पानी न जाऊं, घर पानी न जाऊं, गोट पानी न जाऊं, बसाऊं वन माई के लिए।

बना बना बलाय मेरो पना बलाय मेरो पना यो रानीले खेल्ने दास उभेको ढिला काटे गए पछि काटे गए पछि जिन्दगीको छैन।

0: खतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाख

0: होनी रमा चरीघ्याङमा रहेको मा पलाञ्चुक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: जागिर खाने मौका त आएको थियो नि, तर
3: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62 98 44 46 88 62।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको

0: बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
1: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हाउ 15 मिनटमा केक बन्छ, ल्याउने।
0: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साडो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
5: मेरो नाम राधिका घतानी, मेरो सैलुङ गाउँपालिका वार्ड नम्बर 6 फस्को चिलाउने। म असारे गीत गाउन साह्रै इच्छा लाग्यो।
6: सेतोलाई भने लै चामलको पिठो, लै चामलको पिठो, लै पाएलो बेसर लाउन दोसा हेर्न सबर होस, हेर्न सबर होस, लै पाएलो बेसर। सुनाको ढोका उगारेर हेर्दा, उगारेर हेर्दा, आजैदेखि असर। डाँटेको हो र सोधा वर पर, सोधा वर पर, आजैदेखि असर। खनेर राम्रो यो बारीको कानला, यो बारीको कानला, लैली पेर राम्रो भाइ। के गर्नु रुने, कति राम्रो हुने, कति राम्रो हुने, लैली पेर राम्रो भाइ। देउतामा दुखी कालिन चौकी माई, कालिन चौकी माई, मान्छे दुखी रहेछ माई।

पैसाले राख्ने मका मालिक बाग्छ, मका मालिक बाग्छ, माया राख्ने पाइन ठाउँ। दोबीले धुन्छ यसै मन रुन्छ, यसै मन रुन्छ, माया राख्ने पाइन ठाउँ। पानीको डल्ला पानी आए गल्ला, पानी आए गल्ला, असिनाले गलेन। मेरो प्यारी तिमी हेर्न सबर होस, हेर्न सबर होस, पानी असिनाले गलेना।

ఎక్మటి పొరల్ కొత్త వాడాలి ఆయవు కొత్త

नदेखेको पनि दुई चार महिना भयो, दुई चार महिना भयो, झुलिक्यो माया काई

पशुपति देवता भंगेरी लाई उठा, भंगेरी लाई उठा, गौथाली लाई।

तैर मेरो यो उज्यालो भयो यो उज्यालो भयो यो चाँदीको बा

यति कुरा पनि सिमी बोडी छ नि हो। शनिबारको हाटमा लान्छु बोडी साथमा 200 को बेच्नलाई, सरकारी हाम्रो बचत गर्छु राम्रो ऋणको कारोबार मेट्नलाई, फजुल खर्च घटाई आम्दानीलाई बढाई सहकारीमा बचत छ। बचतको नि ब्याज शेयरको नि बोनस सहकारीले दिनेछ। सहकारी संस्था सदस्यमा बस्दा ऋण लिनलाई सजिलो, सहकारी हाम्रो गरौं सबले राम्रो ऋण लिनलाई सजिलो। दोलखा जिल्ला सहकारीको किल्ला नबनाऊ है धमिलो, गरौं सबले सल्लाह अनि कुरा मिल्ला नबनाऊ है धमिलो। सहकारी माथि विश्वास गरौं साथी, पालन गरौं नियमको, हाम्रै छर छिमेक पुर्याउ सबले विवेक पालन गरौं नियमको। दुःखको नि साथी सुखको नि साथी सहकारी संस्था हो, हाम्रो छर छिमेक कुरा बुझौं एक एक सहकारी संस्था हो। यो सजिलो संस्था ऋण नतिरी बस्दा आफैलाई हो घाटा, होइन कस्तो नबुझेको जस्तो आफैलाई नै हो घाटा। युवा पुस्ता जागौं नेतृत्वमा लागौं बढाउँ आफ्नो क्षमता, युवा पुस्ता जागौं विदेश जान छाडौं देशमै खोजौं सुविधा। ठूला ऋणीहरूले ऋण तिरौं हजुर आलटाल नगरौं, दोलखा जिल्ला सहकारीको किल्ला

0: गर्दै अनुरोध फेरि तिर हेरी सम्बन्धलाई बढाऊ छन् गरिब दुखी पारौ तिनलाई सुखी सेवा सुविधा दिएर आए मुलक काममा लागौ ऋण जिम्मा अनुगमन गरेर सहकारी संस्था गरौं सबले रक्षा भन्दै बिदा नमस्कार।
1: पशु सेवा कार्यालय दोलखाको अनुरोध।
2: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाण्डु काभ्रेप्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
2: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
1: फार्म परिसरभित्र कुकुर बिरालो मुसा लगायतका अन्य पशु पक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पक्षीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुनेर स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पक्षी तथा पक्षी जन्य उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने,
2: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, आकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरन्तै नजिकको स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने, सतर्क बनौ बर्ड फ्लूबाट आफू आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप सिबाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853 27 800 र 9814 80 56 42। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
4: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
5: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020 35 649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851165046।
6: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
7: अविनाश, तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
7: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
10: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
7: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9141577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
10: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
11: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 10 बजेको छ।

अब चारी कोटमा CVS को अचम्मैको डिल CVS सँगको एक्सचेन्जमा पाउनुहोस् अचम्मैको अफरहरू 2083-84 को रोड ट्याक्स फ्री पुरानो साधनको बजारमा कतै नपाइने उच्चतम मूल्यांकन आकर्षक क्याश डिस्काउन्ट नागरिकता र लाइसेन्सको भरमा फटाफट फाइनान्सको सुविधा त्यो पनि ईएमआई दैनिक मात्रै 124 रुपैयाँमा यति मात्र होइन एउटा आकर्षक हेलमेट र TVS लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ मिति यही असार 21 गतेदेखि 26 गतेसम्म चरीकोट भीमेश्वर नगरपालिका 3 कुमारी ब्याङ्कको बिल्डिङमा पावर राइड फब्बाल फाइदामा एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लू बुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुने

0: TBS होइन सम्बन्ध हो।
1: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
2: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
3: हो पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
3: यही हो त त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
4: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
5: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ।
1: साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
5: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
5: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
5: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
5: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
5: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
5: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: कस्तो दात दुखेको, गिया पनि सुन्या छ, ए बुढी मलाई धामीकोमा लैजा भन्या।
8: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
2: त्यहाँ चाहिँ के हुन्छ नि?
8: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
1: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577079।
2: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।

0: मेरु देश मेरो जगदम्बा सिमेन्ट।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर? सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पारे पनि किन दुखेर पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न, दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदैछ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: बनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
6: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98 510 68 595 र 049 421 542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98 510 68 590। कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
7: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
6: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
7: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
6: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
8: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
6: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
8: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
7: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: प्रति बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो?
1: होइन साईलाई दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9855-89-6-77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG।

0: भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494120। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494120। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
2: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एक्लै गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू
2: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844649708, 9844649708।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
2: राँगाको मासु पाइने पसल भएको घर सँगै।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
4: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
4: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको, अघिया पनि सुन्या छ. ए बुढी, मलाई धामीकोमा लैजाऊ भन्या.
5: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई.
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन, म पत्या सुन त.
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841570069.
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844392992.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
9: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ. सुखी र निरोगी हौं.
11: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता.
8: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ. दुई जीवित नागले समय समयमा

0: शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईकुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईकुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईकुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165। गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुच्छे नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंखा संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जीक्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 11 बजेको छ।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी, नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: Mania Extreme Energy Drink.
1: 하이텍 नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरुवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरुवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरुवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 9855154160, 9844655570 र 0949125584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
5: अरे यही थियो त, कहाँ सरे आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
5: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा पलाञ्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
6: आफैले जागिर खाने मौका त आको थियो नि, तर
7: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
6: आफैले अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
7: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
8: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका ओडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
8: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 20 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
10: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
11: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62 98 44 46 88 62।
4: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 98 44 55 40 60, प्रकाश थापा 98 44 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
13: इश्क वो बना है जिसको छुआ इसने वो जला है। दिल से होता है शुरू, दिल से होता है शुरू पर कमबख्त सर पे चढ़ा है। कभी खुद से, कभी खुदा से, कभी जमाने से लड़ा है। इतना हुआ बदनाम।

0: एहे, आज त साँची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हाउ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पफ, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साड्डो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
2: पशु सेवा कार्यालय दोलखाको अनुरोध।
0: दोलखा जिल्लाका सम्पूर्ण पन्छीपालक, कृषक, व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रे प्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
2: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
0: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकेरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
2: फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पन्छीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पन्छी तथा पन्छी जन्य उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने,
0: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, अकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।

0: शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा,
2: रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला।
0: आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
3: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
4: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: उपभोक्ता समिति संघ संस्था उपभोक्ता समितिहरूले आफूले गरेका कामको सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोक।
1: अविनाश, तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
4: कतै बनाए पनि हुँदैन, के भएको होला यो? कतै बिग्रेको हो?
5: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता? थाहा छैन तिमीलाई? केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
6: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510996677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
7: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ। गिन्ताङ
8: हत्तेरिका फस्यो यार, फेरि
9: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
8: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
10: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
8: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर, बिनपा 6 पाटी खोला, चरीकोट, दोलखा।
10: हाम्रा सेवा तथा सुविधाहरू?
8: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ, सम्पर्क मोबाइल नम्बर 9844000844, 9848073107 र 9510500019। सुप्रिम टायर रिसोलिङ सेन्टर, भिनपा 6 पार्टीखोला, चरीकोट, दोलखा।
5: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
11: माध्यमिक शिक्षा परीक्षा 2022

0: एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
0: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
1: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिखमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
0: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99, गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला मध्याह्नको 12 बजेको छ।

0: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफी कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब। म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बजर खसै भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
1: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

प्रत्येक सातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा। दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मनछुने लयमा चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ। हेर्न र सुन्न नभुल्नुहोला लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

अब चारी कोटमा टीवीएस को अचम्मै को डील टीवीएस सँग को एक्सचेन्ज मा पाउनु होस् अचम्मै को अफरहरु 2083-84 को रोड ट्याक्स फ्री पुरानो साधन को बजार मा कतै नपाइने उच्चतम मूल्यांकन आकर्षक क्याश डिस्काउन्ट नागरिकता र लाइसेन्स को भरमा फटाफट फाइनान्स को सुविधा त्यो पनि ईएमआई दैनिक मात्र 124 रुपैयाँ मा यति मात्र होइन एउटा आकर्षक हेलमेट र टीवीएस लाइफ टाइम वारेन्टी पनि पाउनु हुनेछ मिति यही असार 21 गते देखि 26 गते सम्म चरीकोट भीमेश्वर नगरपालिका 3 कुमारी बैंक को बिल्डिंग मा पावर राइड पब्बाल फाइदा मा एक्सचेन्ज गर्न आउँदा पुरानो साधन को ब्लू बुक साथै ल्याउन नभुल्नु होला शर्तहरू लागू हुनेछन्

0: TBS ಹಾಯಿನ ಸಂಬಂಧ ಹೋ.
1: अरे यही थियो त कहाँ सरे आजकल
2: रमा के एक्ले एक्ले बोल्दै हिँडिरहेकी छौ
1: के हुनु नि अभि मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ तर कहीँ देख्दिन अन्तै सरेछ कि क्या
2: हो नि रमा चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि
1: ए मलाई त थाहै थिएन जानकारीको लागि धन्यवाद है तिमीलाई
2: हजुर हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुफत मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68 बलराम कर्मचार्य 98 44 13 83 14 मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा
2: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ
4: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना 24 घण्टा फार्मेसी सेवा
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका हड्डी खिएका नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइराइड जाँच दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ सम्पर्क नम्बर 049-412-020 नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020 धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा होइन कहाँबाट ल्याउने होला पहिला त यही थियो
1: होइन के एक्लै गुनगुन गरिरहेको
2: अब यसो गर्मी पनि फिर्दै गयो त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको
1: अनि के भयो त लगेर पाले भइगयो नि
2: पाल्न त पाल्ने तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म अनि यही सादो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल अहिले छैन त
1: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि
2: हजुर हाम्रा सेवाहरू यहाँ बोइलर गिरिराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ
1: सम्पर्कको लागि 98 44 46 69 08 98 44 46 69 08
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घरसँगै पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ सुखी र निरोगी हौं
5: सबको रक्षा गर्ने शिव ज्ञान दाता।
6: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165। गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भुच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याम्पलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौ, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, प्रधान कार्यालय सिंगल्टी, दोलखाद्वारा जनहितमा जारी सन्देश। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
2: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
2: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
3: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
2: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
2: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
3: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
2: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
3: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
2: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
3: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027066।
2: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज 360
8: रुद्राक्षको माला।

सिंदूर कोटी को लाई लाग दाई नाई निको

0: 岁来
1: 帮你给大王的催呢。

Nirvala Pandena Ta Samjhe Pane.

0: Pues a la rafne ma kamal
1: dio
0: bausai.

ബരലാത്തേ നായ് പോട്ടു കേ നേരാ.

संसारमा हेरी मन बुझाएर खेतो

पति निगर लाल नेटे नए बाबा।

बाछो परल खान्छ काचै मलाई देखे गर जाए बा है सानो बाबा मलाई देखे गर जाए अहिलेको दसैँ भदौरेको

それだろ、こよ、霧の箱。

कदिन तो कोहे राम मंदिर आय मा।

मेरो नाम निर्मला थापा कोटी मेलुङ गाउँपालिका अरिहाल चरीकोट चरियाङमा बस्छु म। मलाई चाहिँ 30 वर्ष पछाडि गाउँ छोडेर असारे गीत गाउन मन लाग्यो। म सरिङ एफएममा भदौरेको एकजना दिदीको साथमा दोहोरी गीत गाएको छु, कृपया सुनिदिनु होला। त्यसपछि म एक्लै गाउन रहर लाग्यो मलाई। खाजा र मैले खाजा खाइलाई फा परेको फुल

রানাই লাইরো অগ্নি তিন লাই ছোপ ছোপ গোয়া।

Kargalu gavayo, isanu gavayo, ma.

पानी खानी कलको सबै भन्दा आलको सुनि धाराको धारा कै कलुगा।

तरकारी खानी चौमा हो हाम्रो सुनखानीको गाउँमा चौराको ठुलो घर नलाउनु मायालाई त सके पछि लाइदेऊ रे माया जनमा।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन

0: आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने क्याप लगाउने,
1: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
2: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
3: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
4: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
5: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
7: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
6: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
7: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
6: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: Mania Extreme Energy Drink.
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज.
2: म दुर्गा पाठक कालिन्चो गाउँपालिका वडा नम्बर 8 सुनखानी कालनाथानबाट.
3: दुर्गा सेवा कोटी हो वडा नम्बर 8 सुनखानी कालिनाको थान वडा नम्बर 8.
4: नमस्कार, मेरो घर मेरो नाम सीता शिवाकोटी कालिन्चो गाउँपालिका वडा नम्बर 8.
5: नमस्कार, कालिन्चो गाउँपालिका सुनखानी शान्ति नेपाली.
6: नमस्कार, सर्वप्रथम सलिम एफएमलाई धन्यवाद छ. हामी वर्षे विषय अवसरमा चाहिँ हाम्रा बालापनका र गाएर बाख्रा हेराउने घाँस काट्ने यसो बालापनका र अर्का गीतहरू गाउन आउँछौ. मेरो नाम निर्मला थापल्या, कालिचो गाउँपालिका सुनखानी कालिना थान माइती पोटी घर हाल सरियन बस्छु.
7: घटलाई पीडालु नै गरेर

बस्या का तिन्दुरको लाउने सिरबाटुला

ಬಾಗಿಲ ಮೌನ ಆಚಾಕೇಡ.

0: La torre va y como estoy abriendo el aire.
1: मेरो चाहिँ नाम चाहिँ डालकुमारी पाठक घर चाहिँ भनौँ न पहिलाको घर चाहिँ सुनखानी गवातेरी अनि अहिले हालको बसाई चाहिँ यही बिच बजार अनि यहाँ यसो आज बुढाबुढी भयो भने यसो रमाइलो गरौँ भनेर यतातिर आएको हजुर
2: नमस्कार मेरो नाम पार्वती बस्नेत पुरानो घर माटी हो अहिले हालचाल यहाँ सरीकोट भिनापा छमा बस्छु
3: नमस्कार मेरो घर काउले बस्ने चाहिँ सरीकोट गोपिनी खड्का
4: मेरो घर काउले भिनेको छ चरीकोट बस्छु मानकुमारी बस्नेत

ये खातो सेवली हो चाटा कई परी।

भेट्न भएको पनि दुई चार वर्ष भयो के छ खबर नेताको आगो पानी।

কফিলি তিমি আমি মিলি কাজানি তা কাজানি মানা না।

असारको पन्ध्र खानी दैरा चिउरा खानीमा

शर्मा खानी तिमलाई दैर चिउरा मागमा खानी फुरेउला थाहा छैन ज्ञानी त्यत्रो भयो भने मागमा खाने फुरे दुधको तरियो रमाइलो गरी तिम्रै घरमा पुर्याउला केराको खम्मा भरे बेलुका जम्मा तिम्रै घरमा पुर्याउला

0: चुली चुली पल्ला पटी कत्रो पहिरो गइरछ।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्यीय नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिका।

0: पालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट, दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98-510-54-160, 98-44-46-55-70 र 49-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका, वडा नम्बर 3, बीच बजार, चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला दिउँसोको 1 बजेको छ।

0: भैना के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: हो पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरी सिलाबर स्टिलका भाडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान न्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
4: हजुर बुबा नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841878093 9841878093 सादो बाटो चरीकोट दोलाखा।

0: आफ्नै जागिर खाने मौका त आएको थियो नि,
1: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफ्नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062।
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
5: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
0: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ। पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
8: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साडो बाटे चौकी पछाडि, भीमेश्वर कोल स्टोर सँगै।
4: पशु सेवा कार्यालय दोलखाको अनुरोध:
5: दोलखा जिल्लाका सम्पूर्ण पन्छीपालक, कृषक, व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रेप्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
4: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
5: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगाएका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकिरा वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्ने, खोरभित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
4: फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पन्छीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पन्छी तथा पन्छी जन्ने उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, गराउने,
5: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, आकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
4: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट, दोलखा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
4: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
5: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
4: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589963।
5: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
4: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
9: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
4: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661065 98510661065। कक्षा 11 को भर्ना सम्बन्धी सूचना
10: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
4: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
10: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट कम्प्यूटर साइन्स ल आम संचार लगायत व्यवस्थापन मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
4: समयमा नै भर्ना भई आफ्नो स्थिति सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू
11: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था व्यवस्थित पुस्तकालयको व्यवस्था नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण
4: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई
11: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
10: सम्पर्कका लागि फोन नम्बर 9854045973 9851343390 गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
12: कति बनाए पनि हुँदैन के भएको होला यो कति बिग्रेको हो
4: होइन साइला दाई के बिग्रियो खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त
12: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइन ठाउने कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
4: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
12: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
13: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-6-77 बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
14: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: Mania.
1: Extreme energy drink.
2: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टमद्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन, के एक्लै गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिजातको चल्ला पालो भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?

0: पाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
1: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851165046।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरूरी सूचना। यस कार्यालयको कार्यक्षेत्र भित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा
3: यो रेडियो सैलुङको समय सूचक हो यति बेला दिउँसोको 2 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भुच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्था राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याम्पलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
3: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदैछ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्षे वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: पनि? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494125542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
2: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
2: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
1: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
2: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
2: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
2: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
2: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
2: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दा दुखेको, गिया पनि सुन्या छ. ए बुढी, मलाई धामीकोमा लैजा भने.
5: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई.
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्या सुन त. यहाँ
6: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841577069.
4: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844392992.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर.
9: हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा. साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
9: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.

0: sip on ya.
1: Extreme energy drink.
2: हाइटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरीद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: चिकन क्या यार, हिरोइन त सिङ्गर ले लगिहाल्यो, अब म के भन्छु, सिङ्गर पनि
1: हिरोइन
0: चिकन.

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
1: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
4: हाम्रा सेवा तथा सुविधाहरू, केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
0: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851-18987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860-5859988। पलाञ्चोक बेकारी, साड्डो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
4: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
5: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला दिउँसोको 3 बजेको छ।

0: complete piping solutions.
1: अन्वेषण विस्तार गर्ने झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी र विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै भोलि बिहान इंग्ल्याण्ड र मेक्सिको बीचको खेल। नेपाल खबरमा अब पूरा खबर। निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभयो। अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाई छ। यस्तै परिसंघका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढ़ाउने कार्यक्रम र क्षेत्रगत आवश्यकता अनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो। संकटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ। दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैंकको संरचनागत सुधारमा समेत माग गरेका छन्। यस्तै छलफलमा नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो। देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याजदर करिडोर थप कसिलो बनाउन नपर्ने उहाँको सुझाव छ। नेपाल पत्रकार महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा संचार मन्त्री विक्रम तिमिल सिन्हा र महासंघ नेतृत्वबीच आरोप प्रत्यारोप चलेको छ। महासंघ अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मीडियाप्रति संकुचन भएको आरोप लगाउँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मीडिया उद्योग आर्थिक संकटमा परेको बताउनुभयो। उहाँले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालयसहित संसदीय समितिहरूमा पत्रकारको पहुँच रोकिएको प्रति समेत आक्रोश व्यक्त गर्नुभयो। यस्तै पूर्व अध्यक्ष हरिहर विरहीले सरकार र संचार क्षेत्रबीच बढ़दो अविश्वासप्रति चिन्ता व्यक्त गर्दै प्रेस जगतको शक्तिबारे सरकारलाई सचेत गराउनुभयो। जवाफमा संचार मन्त्री तिमिल सिन्हाले सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगरेको दावी गर्दै उल्टै पत्रकारिताको धरातल, जिम्मेवारी र महासंघको आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाउनुभयो। विज्ञापन बजारमा बिचौलियाको बिग बिगीबारे महासंघ मौन रहेको उहाँको आरोप छ। विगतका गैर कानूनी नियुक्तिहरूतर्फ पनि प्रश्न उठाउँदै मन्त्री तिमिल सिन्हाले सड़क आन्दोलनको सट्टा संवाद मार्फत समस्या समाधान गर्न आग्रह गर्नुभयो। प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने उहाँको दावी छ। चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र निकुञ्ज प्रशासन बीच चार बुँदे सहमति भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ध्रुवी हात्तीले गैराती भरतपुर 23 जगतपुरमा घरमै पसेर आक्रमण गर्दा 21 वर्षकी आशिका बोटे र उनका 4 वर्षका छोराको ज्यान गएको थियो। हात्ती धपाउने क्रममा घर समेत जलेर नष्ट भएको थियो। घटनापछि आक्रोशित स्थानीय बासिन्दाले मृतकको शव निकुञ्जको प्रवेशद्वारमा राखी धरना दिएका थिए। छलफलपछि हात्तीले तत्काल नियन्त्रणमा लिने, मृतक परिवारलाई राहत दिने, घर पुननिर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो। स्थानीयवासीका अनुसार ध्रुवी हात्ती लामो समयदेखि बस्तीमा आक्रमण गर्दै आएको थियो। यस हात्तीबाट अहिलेसम्म 25 जनाले ज्यान गुमाइसकेका छन्। विक्रमसम्म 2069 सालमा यसलाई मार्ने आदेश भएको भए पनि हात्ती 5 वर्ष हराएर पुनः देखा परेको हो र 2074 सालमा नेपाली सेनाका एक मेजरको समेत ज्यान लिएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवे लगायतका जंगली हात्ती छन्। डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर 5 गैरी गाउँमा बिहान आएको बाढ़ीमा परि गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार भएको छ। 44 वर्षकी रेउली विकको अवस्था गम्भीर भएपछि गृह मन्त्रालयसँग समन्वय गरी उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभयो। दुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढ़ी गाउँमा पसेपछि 56 वर्षकी आनन्दी विकको ज्यान जानुका साथै अरू 6 जना घाइते भएका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333-493-555।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। कृषि विभागले 18 जिल्लाका 58 पालिकामा गुणस्तरीय बिउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। विभागले संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बिउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गर्ने बताउनुभयो। धान खेतीमा सरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संकलन जस्ता प्रविधि विस्तारमा जोड़ दिएको उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत हरदीनाथ 1 र 3 वर्णशंकर जात प्रवर्धन, 21 जोन र 500 पर जोन मार्फत बर्खे तथा चैती धानमा यान्त्रीकरण प्रवर्धन र मूल्य श्रृंखला विकास गर्ने योजना रहेको छ। नेपाल खबरमा अब विदेशको खबर। मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढ़ाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीका अनुसार ऊर्जा संकटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको छ। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले अमेरिका इरान द्वन्दका क्रममा हर्मुज जलमार्गमा लगाएको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो। युद्ध रोक्ने अस्थायी सहमतिपछि खाड़ी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः शुरू भई बजार मूल्य स्थिर हुन थालेको छ। मन्त्री पुरीका अनुसार भारतले अहिलेसम्म अन्वेषण नगरेका झण्डै 2,50,000 वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। आर्थिक वर्ष 2025-26 भारतको स्वदेशी उत्पादनले कुल आवश्यकताको 10% मात्र पूरा गरेको थियो। ऊर्जा विविधीकरणका लागि भारतले तेल आयात गर्ने देशको संख्या 27 बाट 41 पुर्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले 2025 समुद्र मन्थन अभियान घोषणा गर्दै समुद्रको तेल तथा ग्यास भण्डारको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राख्नु भएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 2:15 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टका समान 2-1 हराउँदै अन्तिम श्रोमा पुगेका हुन्। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन। यी दुई टोली बीच अहिलेसम्म 4 पटक अन्तर्राष्ट्रिय खेल भएको छ। नर्वेले सन् 1998 विश्वकपमा ब्राजिललाई 2-1 हराएको थियो। चौथो पटक विश्वकप खेलिरहेको नर्वे अहिलेसम्म क्वार्टर फाइनल पुग्न भने सकेको छैन। विश्वकप प्री क्वार्टर फाइनलमा भोलि बिहान पाउने 6 बजे मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। नकआउटमा मेक्सिकोले इक्वेडरलाई 2-0 र इंग्ल्याण्डले डीआर कंगोलाई 2-1 हराउँदै अन्तिम सरमा पुगेका हुन्। मेक्सिको समूह ए र इंग्ल्याण्ड समूह एलको विजेताको रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1966 को विश्वकपमा इंग्ल्याण्डले मेक्सिकोलाई 2-0 हराएको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। बजेटमा समितिको विषय मौद्रिक नीतिमा व्यवस्था गर्न निजी क्षेत्रको माग। मौद्रिक नीतिबाट स्पष्ट राहत नआए अर्थतन्त्रले गति दिन नसक्ने महासंघ अध्यक्ष श्रेष्ठको भनाई। पत्रकार महासंघको राष्ट्रिय भेलामा संचार मन्त्री र महासंघका नेतृत्वबीच आरोप प्रत्यारोप। प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने मन्त्री तिमल सिन्हाको दावी। चितवनमा हात्ती पीड़ित स्थानीय बासिन्द र प्रशासन बीच सहमति। अहिलेसम्म 25 जनाको ज्यान लिएको ध्रुवीय हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थाल्ने। ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने। झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी। र विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै भोलि बिहान इंग्ल्याण्ड र मेक्सिको बीचको खेल।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
7: दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मनछुने लयमा। चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83। सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ। हेर्न र सुन्न नभुल्नुहोला। लोक साङ्गीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

0: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफी कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
1: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
3: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851165046।
4: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलानचोक।
2: अविनाश तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
2: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

lari malari avadina gare nyadola

0: ਕਰਨਾ ਉਹਨੂੰ ਜਲਾਵਾਂਗੇ ਨਾ
1: ਹੂੰ ਉਹਦਾ
0: ਨਿਬਰਾ ਦੇ ਵੀ ਹੇਰਾ ਬਾਤੀ ਬਾਲਾ।

बरका रुखमा तिनी बसिर चराख बतेरेमा झर्ने हो सै भनौँ भने भनौँ मैले कति बतेरेमा झर्ने हो घुरिदेऊ आमैलाई बाटिदेऊ कपाल फुलाइलाई देऊ बेलीको

घर घरी खाऊ कि माता भरी जाऊ कि कसरे कर म चेली को।

জিয়াপদ বায়ু শ্রী সীতা মাইলাই শৈশৈ রে আপতি মালয় ভো।

आज र मैले जानी घाँस काटे गाईलाई होइना।

हिमाला चोले त्यो है पल्लापट्टि खेताया कहिले हुन्तर कलिलो गाबार हुँदै भन्छु बाबा खेतर कहिले हुनु तर तिमी नाम्दो गाउँमा म त माटे गाउँमा भेटर कहिले हुनु तर नाम पैसा गनौ कति रुँदै बन भेटर कहिले हुनु तर पाथी र पाथीलाई फुलै अक्षता चढाउने लैसा लङ्का फेमलाई कलिलो गाबा सुनिदेवै बाबा साय लङ्गाए सरी ए फेमलाई थोत्रो बोडोको बोकी लौरो टेकी टेकी आको साइलुङ ए फेममा नेपाली कैया पारी घर मैया कौशलम ए सिमीमा पशुपतिनाथलाई लाई फुलाको माला भए ते सरलाई तेरे सोलो

को वर्षा पानी ना पर्ना ले उमारायमा बिगिर्यो जाऊ कलिलो गावा सानु मेरो बाबा उमारायमा बिगिर्यो जाऊ दिनभरि खोजीलाई साथीलाई सोधे मेरो माया कतारे छौ

বিনয়রা সারো সারো নেপালাই মা বাতি বল চামাচকার।

तिम्रो राम्रो भेटाई गराइदिए साइलाङ सरी देउताले। त्यति भने बोके भनाइ पर्ने हो कि साइलाङ सरे देउताले। कलकत्ता बम्बई डोले साके जमाई बाँकी रे रह्यो बढीको तिन। कली लुगाबार हुँदै भन्छु बाबा बाँकी रे रह्यो बढीको चेन। मेरो बाबा तिमी नेपाल भए पनि पाउँथे नि खबर दिनको दिन।

বৈরাখী জানলে লয় বৈরাখাই গায়।

अरु को एरचू राम राय बांदा बस्ता मेरा

0: 买了个买点来过来老呢要咋地打包打皮。不不啦啦地啊白地那个地来咋地打包打皮。地方呀个做咱咱不如咱操那不来我呢操打皮。Amilo dai lai ka thai ba re lai lai na pa re ho ne cha ro ke. Mai ra da mai go mai ba ni da jo tai ka jo kar da le.你路嘎巴路带往走巴巴打得嘎着嘎着到了哎你路打马来马来的卡纳跟住到那巴的嘎嘎的马里沙提达拉苏达拉拉拉खेरा ल्यानु पर्छ करमल्यो
1: ब्रुम ब्रुम उकालीमा पनि हजुर मोटर जादो रहेछ गिन्ता
2: फसी हालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
5: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर रा, अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टिकुला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048473107 र 9510 5005

0: कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका? विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 07 93, 98 41 87 07 93, सादो बाटो चरीकोट दोलाखा।

0: प्रति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: अहिले अपराह्नको 4 बजेको छ।

नमस्कार। अपराह्न 4 बजेको दुलखा र दुलखा आसपासका स्थानीय खबरहरूको सँगलो सैलुङ सिरफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 MHz र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। इलाका प्रहरी कार्यालय वैतेश्वरलाई एक थान कम्प्यूटर प्राप्त लगायतका स्थानीय प्रसंग सहित नेपाली मीडियाको संरचनागत सुधारको लागि सरकार तयार रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। नेपाल पत्रकार महासंघले आज आयोजना गरेको राष्ट्रिय भेलामा संचार मन्त्री विक्रम तिमल सिन्हा र महासंघ नेतृत्वबीच आरोप प्रत्यारोप चलेको छ। महासंघका अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मीडियाप्रति संकुचन भएको आरोप लगाउँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मीडिया उद्योग आर्थिक संकटमा परेको बताउनुभयो। उहाँले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालय सहित संसदीय समितिहरूमा पत्रकारको पहुँच रोकिएको प्रति समेत आक्रोश व्यक्त गर्नुभयो। यस्तै पूर्व अध्यक्ष हरिहर विराहीले सरकार र संचार क्षेत्रबीच बढ़दो अविश्वासप्रति चिन्ता व्यक्त गर्नुहुँदै प्रेस जगतको शक्तिबारे सरकारलाई सचेत गराउनु भएको थियो। जवाफमा संचार मन्त्री तिमल सिन्हाले सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगरेको दावी गर्नुहुँदै उल्टै पत्रकारिताको धरातल जिम्मेवारी र महासंघको आन्दोलनको औचित्यमाथि पनि प्रश्न उठाउनु भएको थियो। विज्ञापन बजारमा बिचौलियाको विधिबारे महासंघ मौन रहेको उहाँको आरोप छ। विगतका गैर कानूनी नियुक्तिहरूतर्फ पनि प्रश्न उठाउनुहुँदै मन्त्री तिमल सिन्हाले सड़क आन्दोलनको सट्टा संवाद मार्फत समस्या समाधान गर्न उहाँले अनुरोध गर्नुभएको हो। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लिदो सहित बाढ़ीमा परेर एक महिलाको मृत्यु भएको छ भने 6 जना घाइते हुनु भएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल राज गिरीका अनुसार बाढ़ीले बगाउँदा स्थानीय 65 वर्षे आनन्दी विकको मृत्यु भएको हो। उहाँका अनुसार निरन्तरको वर्षासँगै धुला खोलामा आएको हिलो माटो सहितको बाढ़ी बिहान करिब 3 बजे गाउँमा पसेको थियो। बाढ़ीले करिब 8 वटा घरमा पस्न गई क्षति गरेको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी चौकीबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घरमा पुर्याएको अवस्थामा अन्नदी बिकलाई फेला पारेर उद्धार गरेको थियो। उहाँलाई उपचारको लागि स्वास्थ्य चौकी काई गाउँतर्फ लैजाने क्रममा मृत्यु भएको डीएसपी गिरीले बताउनुभयो। घटना स्थलमा जिल्ला प्रहरी कार्यालय डोल्बाबाट प्रहरी निरीक्षक पदम रावलको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको उहाँले बताउनु भएको छ। दाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ, 2 जना घाइते हुनु भएको छ। घोराई उपमहानगरपालिका 2 बस्ने 26 वर्षीय दीपा थापाको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। घोराही नौ माछाहीमा धान रोपाई भइरहेको बेला हिजो बेलुका 81 चट्याङ परेको थियो। घोराई 2 मर्फेस बस्ने 29 वर्षीय कमला थापा र त्यही ठाउँका 34 वर्षीय सन्दीपिका घाइते हुनु भएको थियो। घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। निजी क्षेत्रले बजेटले नसमेटिएका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताउनु भएको हो। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउँदा साहसी सुधार आवश्यक रहेको बताउनुभयो। अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाई रहेको छ। यस्तै परिसंघका उपाध्यक्ष भीम गिरीले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउनुहुँदै उपभोग बढ़ाउने कार्यक्रम र क्षेत्रगत आवश्यकता अनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्न सुझाव दिनुभएको थियो।

हामीले जीवनमै रमाउने प्रकृतिसँग खुशी हुने मान्छे हाम्रो संसार फरक थियो। तर त्यति बेला त्यो फरकपनले दूरी बनाएको थिएन, बरु उहाँले मलाई बुझ्न खोज्नुहुन्थ्यो र म उहाँको मौन मायालाई बिस्तारै महसुस गर्न थालेकी थिएँ। मलाई थाहा थिएन एउटी 15 वर्षकी केटीले विवाहसँगै केवल घर मात्र होइन आफ्नो बाल्यकाल, आफ्नो स्वतन्त्रता र आफ्ना धेरै सपनाहरू पनि पछाडि छोडेकी रहेछ। त्यो कुरा मैले आउने वर्षहरूमा बिस्तारै बुझ्ने थिएँ। विवाह भएर त्यो घरमा आएको केही समयसम्म मेरो जीवन सामान्य नै चलिरहेको थियो। नयाँ घर, नयाँ मान्छे, नयाँ जिम्मेवारी, सबै कुरा सिक्दै थिएँ। उमेर पनि बिस्तारै बढ्दै थियो। सुरुमा सबै कुरा सहज लागे पनि समयसँगै मैले बुहारी हुनुको वास्तविक अर्थ बुझ्न थालेकी थिएँ। घरकी जेठी बुहारी भएकाले घरभित्र र घर बाहिरका धेरै जसो काम मेरो जिम्मामा पर्न थाले। बिहान कुखुरा कराउनु अघि उठ्नु पर्थ्यो, चुलो बाल्नु, गाई वस्तुलाई घाँस हाल्नु, पानी ल्याउनु, खाना पकाउनु, भाँडा माझ्नु अनि फेरि खेतबारीतिर लाग्नु। दिन कसरी बित्थ्यो थाहै हुँदैनथ्यो। मलाई कहिलेकाहीँ लाग्थ्यो मेरो शरीरभन्दा धेरै काम त मबाट गराइँदैछ। तर त्यो बेला गाउँका धेरै बुहारीहरूको जीवन यस्तै थियो, त्यसैले आफ्नो दुःखलाई दुःख भनेर सोच्ने फुर्सद पनि थिएन। समय बित्दै जाँदा जीवन र म बीचको सम्बन्ध पनि बिस्तारै अगाडि बढ़िरहेको थियो। उहाँ पढे लेखेको हुनुहुन्थ्यो, म भने खासै पढेकी थिएन। उहाँ किताबका कुरा गर्नुहुन्थ्यो, भविष्यका कुरा गर्नुहुन्थ्यो, म भने खेतबारी र घरधन्दाका कुरा मात्र बुझ्थे। तर उहाँले कहिले मलाई होच्याएर बोल्नु भएन, बरु कहिलेकाहीँ भन्नुहुन्थ्यो, कमला तिमी धेरै मेहनती छौ। त्यो एउटा वाक्य सुन्दा पनि मेरो दिनभरिको थकान हराउँथ्यो। तर हाम्रो सम्बन्धमा एउटा अभाव भने सधैँ रह्यो। हामी श्रीमान श्रीमती थियौं तर खुलेर कुरा गर्ने समय कहिल्यै पाइएन। दिनभरि म काममा व्यस्त हुन्थे, उहाँ पढाइमा, राति भेट हुन्थ्यो तर थकानले शरीर नै साथ। हेलो हेलो चेक। हेलो हेलो हेलो हेलो हेलो चेक। कपिल वस्तुको दक्षिणी भेग, कपिल वस्तुको दक्षिणी भेग भारतको उत्तर प्रदेशसँग जोडिएको भगवान बुद्धको जन्मथली। चेक। कपिल वस्तुको दक्षिणी भेग भारतको उत्तर प्रदेशसँग जोडिएको भगवान बुद्धको जन्मस्थल। त्यहाँ धेरै सुन्दर र पर्यटकीय ठाउँहरू थिए, तर केही गाउँहरू यस्ता पनि थिए जहाँ चोरी डकैतीका घटना सामान्य जस्तै भइसकेका थिए। त्यही एउटा गाउँमा मेरो सानो संसार बस्दथ्यो। मेरो नाम अमन। हाम्रो परिवारमा बाबा रमन, मम्मी रीता, मेरी प्यारी बहिनी सीता र म थियौं। हामी सबैले उसलाई माया गरेर सानी भनेर बोलाउँथ्यौं। हाम्रो परिवार धनी थिएन तर खुशी थियो। बाबा स्थानीय उद्योगमा मजदूरी गर्नुहुन्थ्यो भने मम्मी गाउँकै गाई फार्ममा गाईको हेरचाह गर्ने र दूध दुहुने काम गर्नुहुन्थ्यो। हामी भाडाको घरमा बस्थ्यौं। घर भाडा, खानपिन र अन्य खर्च लगाए बस्थ्यौं। घर भाडा, खानपिन र अन्य खर्च चलाएर पनि बाबा मम्मीले हरेक महिना थोरै भए पनि बचत गर्ने प्रयास गर्नुहुन्थ्यो। त्यो दिन मेरो जीवनकी सबैभन्दा विशेष दिन थियो, किनकि त्यो मेरो 7 औं जन्मदिन थियो। प्रयास गर्नुहुन्थ्यो त्यो दिन मेरो जीवनकै सबैभन्दा विशेष दिन थियो, किनकि त्यो मेरो 7 औं जन्मदिन थियो। म र मेरी 5 वर्षकी बहिनी बिहानैदेखि जन्मदिन कसरी मनाउने भनेर रमाइलो गर्दै कहिले झगडा त कहिले हाँसोमा बिताए। जन्मदिन थियो। म र मेरी 5 वर्षकी बहिनी बिहानदेखि जन्मदिन कसरी मनाउने भनेर रमाइलो गर्दै कहिले झगडा त कहिले हाँसोमा बिताइरहेका थियौं। बाबा मम्मी काममा जानुहुन्थ्यो भने हामी दुवै सँगै स्कूल जान्थ्यौं र सँगै फर्किन्थ्यौं। घर आएपछि मम्मीले बिहानी पकाएर राखिदिनु भएको खाना म पहिले बहिनीलाई खुवाउँथे, त्यसपछि आफू खान्थे, त्यसपछि होमवर्क सकाएर मात्र खेल्न जाने हाम्रो नियम थियो। म कक्षा 3 पढ्थे भने सानी भर्खर कक्षा 1 भर्ना भएकी थिए। हाम्रो सानो संसारमा झगडा पनि थियो, माया पनि थियो अनि हाँसो पनि। त्यही क्रममा त्यो दिन फेरि साइकलको कुरा निस्कियो। मैले बहिनीलाई जिस्क्याउँदै भने, सानी अस्ति बाबाले मेरो जन्मदिनमा साइकल ल्याइदिन्छु भन्नुभएको थियो नि, आज साँझ पक्का ल्याइदिनुहुन्छ? उसले तुरुन्तै तोते बोलीमा ओठ फुलाउँदै भने, नाइ ल्याइदिनुहुन्न। म मुस्कुराए, हेर न साँझ बाबाले पक्कै साइकल ल्याइदिनुहुन्छ अनि तिमीलाई पछाडि बसालेर गाउँ घुमाउँछु, स्कूल पनि सँगै लैजान्छु। लैजान्छु। मेरो कुरा सुनेपछि उसको अनुहारमा मुस्कान फैलियो। केही क्षण चुप लागेर उसले उत्सुकतापूर्वक सोधि, त्यसो भए मेरो बर्थडेमा मलाई के ल्याइदिनुहुन्छ होला दादा? सोधि।

सोधी, त्यसो भए मेरो बर्थडेमा मलाई के ल्याइदिनुहुन्छ होला दादा? मैले उसको गाला मुसार्दै हाँसेर भने, तिमी त अझै धेरै सानी छेउ नि, तिमीलाई त धेरै राम्रा राम्रा खेलौना ल्याइदिनुहुन्छ। मेरो उत्तर सुनेपछि ऊ पनि खुशी भई, उसको त्यो मासु मुस्कान देख्दा मलाई पनि हुन्छ मेरो उत्तर सुनेपछि ऊ पनि खुशी भई उसको त्यो मासु मुस्कान देख्दा मलाई पनि कति आनन्द लागेको थियो। साँझ बाबा कामबाट फर्किँदा उहाँको हातमा रातो रंगको दुई सिट भएको नयाँ साइकल थियो। साइकल देख्ने बित्तिकै म दौड़िँदै गए। त्यो क्षण मेरो खुशीको कुनै सीमा नै रहेन, पानी पनि रहेन। सानी पनि मसँगै दौड़िँदै आइपुगे। मलाई लाग्यो संसारकै सबैभन्दा ठूलो खुशी आज मैले पाएको छु। म कहिले साइकलको दाहिनेपट्टि पुग्थे, कहिले बायाँपट्टि, वरिपरि घुम्दै त्यसलाई हेर्थे, मुसार्थे र फेरि हेर्थे। विश्वास नै लागिरहेको थिएन कि त्यो साइकल अब मेरो भएको थियो। मेरो त्यो खुशी देखेर बाबा पनि मुस्कुराउँदै हुनुहुन्थ्यो। अब त खुशी छौ नि बाबु? उहाँले मायालु स्वरमा सोध्नुभयो। एकदमै खुशी छु बाबा। यति भन्दै मैले आफ्नै सडको छेउले साइकलमा लागेको धुलो पुस्न थाले। बाबाले मुस्कुराउँदै भन्नुभयो, हेर त बाबु, यहाँ त तिम्रो भन्नुभयो हेर त बाबु, यहाँ त तिम्रो नाम पनि लेखिदिएको छु। उहाँले साइकलको सिट मुनि लेखिएको अमन देखाइदिनुभयो। आफ्नो नाम देख्ने बित्तिकै मेरो खुशी झन दोब्बर भयो। त्यो साइकल अब झन आफ्नै जस्तो लाग्न थाल्यो। त्यतिकैमा मम्मी पनि कामबाट घर आइपुग्नुभयो। उहाँको हातमा ठूलो झोला थियो। मम्मीलाई देख्ने बित्तिकै सानी दौड़िँदै उहाँ थाल्यो। त्यतिकैमा मम्मी पनि कामबाट घर आइपुग्नुभयो। उहाँको हातमा ठूलो झोला थियो। मम्मीलाई देख्ने बित्तिकै सानी दौड़िँदै उहाँ कहाँ लाग्न थाल्यो। त्यतिकैमा मम्मी पनि कामबाट घर आइपुग्नुभयो। उहाँको हातमा ठूलो झोला थियो। मम्मीलाई देख्ने बित्तिकै सानी दौड़िँदै उहाँ त्यतिकैमा मम्मी पनि कामबाट घर आइपुग्नुभयो। उहाँको हातमा ठूलो झोला थियो। मम्मीलाई देख्ने बित्तिकै सानी दौड़िँदै उहाँ कहाँ पुगेर तोते बोलीमा सोधी, मम्मी मलाई के ल्याउनु भयो? दादालाई त बाबाले साइकल बोलीमा सोधी, मम्मी मलाई के ल्याउनु भयो? दादालाई त बाबाले साइकल ल्याइदिनु भयो। उसको त्यो मासुम आवाज सुनेर सबै हाँस्यौं। मम्मीले मुस्कुराउँदै भन्नुभयो, ल पहिला तिमी भित्र जाऊ। उहाँले सानीको हात समातेर भित्र लैजानुभयो। जाँदै गर्दा मलाई पनि बोलाउनु भयो, अमन तिमी पनि भित्र जाऊ, साँझ परिसक्यो। ल मम्मी भने त सही, तर मेरो ध्यान भने अझै साइकलमै थियो। चलाउन राम्ररी नआए पनि म त्यसलाई समातेर यताउता गुडाइरहेको थिएँ। बाबाले हाँस्दै भन्नुभयो, बाबु आजलाई बस, रात परिसक्यो, अहिले साइकल भित्र राख, भोलि स्कूलबाट आएपछि म आफै चलाउन सिकाइदिन्छु। हुन्छ बाबा। मैले सावधानीपूर्वक दुईवटा खुड्किला उक्लाए सिकाइदिन्छु सिकाइदिन्छु चलाउन सिकाइदिन्छु। हुन्छ बाबा। हुन्छ बाबा। मैले सावधानीपूर्वक दुईवटा खुड्किला उक्लाएर साइकल घरभित्र राखे। मन त अझै बाहिरी चलाउन पाए हुन्थ्यो भन्ने थियो, तर बाबाको कुरा काट्ने आँट भएन। त्यो साँझ हाम्रो पूरा परिवार घरमा भेला भएको थियो। मलाई भने लागिरहेको थियो आज मैले संसारकै सबैभन्दा ठूलो उपहार पाएको छु। बाबा मम्मी हातमुख धोएर घरको काममा लाग्नुभयो। साँझ बत्ती बाल्नुभयो। म र सानी भने कहिले मम्मीतिर कहिले बाबातिर त कहिले मम्मीले ल्याउनु भएको झोलातिर टुलो टुलो हेर्दै बसिरहेका थियौं। केही बेर पछि मम्मीले भन्नुभयो, अमन जाऊ बाबु, आफ्ना साथीहरूलाई बोलाएर ल्याऊ, आज तिम्रो जन्मदिन राम्रोसँग मनाऊ। मेरो मनमा एउटा कुरा मात्रै घुमिरहेको थियो, त्यसैले मैले हतारिँदै सोधे, मम्मी म साइकल लिएर जाऊ? उहाँले मुस्कुराउँदै टाउको हल्लाउनु भयो, अहिले हुँदैन बाबु, साँझ परिसक्यो, तिमीलाई चलाउन पनि राम्ररी आउँदैन, भोलि बाबाले सिकाइदिनुहुन्छ, त्यसपछि जहाँ मन लाग्छ त्यही लिएर जाऊ। म बाहिरबाट त हुन्छ भनेर चुप लागे, तर मनभित्र भने एउटै इच्छा थियो, कहिले भोलि बिहान होला अनि म मेरो नयाँ साइकल कुदाउन पाउला। साइकललाई फेरि एकपटक मायालु नजरले हेरेर म साथीहरू बोलाउन घरबाट निस्के। केही बेरमै पाँच छ जना साथीहरूलाई लिएर खुशी हुँदै घर फर्के। त्यो बेला हाम्रो सानो घरमा बेग्लै रौनक छाएको थियो। चारैतिर रौनक छाएको थियो। चारैतिर हाँसो खुशी र उत्साह मात्र थियो। मम्मीले टेबलमा केक चकलेट र अन्य खानेकुराहरू निकै राम्रोसँग सजाइसक्नु भएको थियो। उहाँले मुस्कुराउँदै
सधैं सक्नु भएको थियो। उहाँले मुस्कुराउँदै सोध्नुभयो, अमन तिम्रा अरू साथी त छुटेछन् नि बाबु? सोध्नुभयो, अमन तिम्रा अरू साथी त छुटेनन् नि बाबु? छुटेनन् मम्मी, सबै आइसके। मेरो ध्यान त अब केक काट्ने क्षणतिर मात्र थियो। मम्मीले फेरि भन्नुभयो, ल अब केक काटौं है। हुन्छ, मैले खुशी साथ टाउको हल्लाए। त्यो साँझको सबै खुशी मेरो जिन्दगीकै लागि थियो। आखिर बाबु आमाको सबैभन्दा ठूलो खुशी आफ्ना सन्तानकै मुस्कानमा लुकेको हुँदो रहेछ। मम्मीले सबै कुरा मिलाएर मेरो हातबाट केक काट्न लगाउनु भयो। केक काट्ने बित्तिकै बाबा साथीहरू र सबैले ताली बजाउँदै एकै स्वरमा गाए, ह्याप्पी बर्थडे अमन। सबैले स्वरमा गाए, ह्याप्पी बर्थडे अमन। त्यसै बेला सानीले पनि आफ्नो तोते बोलीमा ताली बजाउँदै भनी, ह्याप्पी बर्थडे दादा, भनी ह्याप्पी बर्थडे दादा। ऊ अरू सबैको मुख हेर्दै उनीहरूले जस्तै बोल्ने प्रयास गरिरहेकी थिए। उसको त्यो मासुम हरकत देखेर सबै हाँसिरहेका थिए। मम्मीले सबैलाई पेपर प्लेटमा केक र चकलेट बाँड्न थाल्नुभयो। केही साथीहरूले रमाइलो गर्दै मेरो गालामा केक दाले। म पनि हाँस्दै उनीहरूसँग रमाइरहेको थिएँ। तर सानीलाई भने त्यो पटक्कै मन परेन। उसले रिसाउँदै केही साथीहरूलाई सानो सानो गुच्चा हान्दै भनी, मेरो दादालाई किन यस्तो गरेको? उसको त्यो दाजुप्रतिको माया देखेर सबैजना हाँस्न थाले। म पनि निकै खुसी थिएँ। मैले गर्वका साथ साथीहरूलाई मेरो नयाँ साइकल देखाउँदै भने, हेर त यो मेरो साइकल। साथीहरू पनि साइकल देखेर निकै रमाए। कसैले मलाई चलाई हेर्न खोजे। कसैले नजिकैबाट निहाल्न थाले। उनीहरूले ल्याएका उपहारहरू पनि मैले एक एक गर्दै लिन थाले। कसैले गिफ्ट दिएका थिए, कसैले दक्षिणा राखेको खाम। ती सबै सम्हाल्न मलाई निकै गाह्रो भइरहेको थियो। यता सानी भने टुलु टुलु सबैलाई हेर्दै बसेकी थिए। सायद उसले पनि मनमनै सोचिरहेकी थिए, मलाई पनि कसैले केही दिन्छ कि। मम्मीले उसको मन बुझ्नुभयो, नानी यताउ उहाँले सानीलाई सानो टीका लगाइदिनुभयो र एउटा खाम पनि हातमा राखिदिनुभयो। खाम पाउने बित्तिकै सानीको अनुहार खुशीले उज्यालियो। ऊ पनि त्यो साँझ आफूलाई विशेष महसुस गर्दै मुस्कुराइरहेकी थिए। केही बेर पछि सबै साथीहरू आफ्नो आफ्नो घर फर्किए। बाबा र मम्मी घर मिलाउन र टेबल सफा गर्न लाग्नुभयो। म भने आफूले पाएका सबै गिफ्ट र दक्षिणाका खामहरू उत्सुकतापूर्वक एकै ठाउँमा जम्मा गरेर हेर्न लाग्नुभयो। म भने आफूले पाएका सबै गिफ्ट र दक्षिणाका खामहरू उत्सुकतापूर्वक एकै ठाउँमा जम्मा गरेर हेर्न बसे। मैले एक एक गरेर सबै गिफ्ट र खाम खोल्न थाले। गणेर हेर्दा करिब 300 रुपियाँ दक्षिणा, केही कापी र 2-3 वटा पेन्सिल बक्स रहेछन्। ती सबै देखेर मेरो खुशी झन बढ्यो। त्यतिकैमा सानी मेरो छेउमा आएर रुन्चे स्वरमा भने, दादा मलाई यति मात्रै? उसको अनुहार हेर्दा मलाई हाँसो पनि लाग्यो र माया पनि। मैले तुरन्तै कापी र पेन्सिल बक्स उतिर सार्दै भने, ल सानी यो सबै त तिम्रै लागि हो नि। यति सुन्न साथ उसको अनुहार फेरि उज्यालियो। मैले दक्षिणामा पाएको पैसा मम्मीलाई दिँदै भने, मम्मी यो मेरो भुड्कीमा राखिदिनु है। उहाँले मुस्कुराउँदै भन्नुभयो, ल अहिले मसँग राख, पछि भुड्कीमा राखिदिउँला। अब सबैजना खाना खान जाउँ। मम्मीको कुरा सुनेर हामी सबै खाना खान टेबलमा बस्यौं। खाना खाइरहँदा पनि मेरो ध्यान भने बारम्बार मेरो साइकल टेबलमा बस्यौं। खाना खाइरहँदा पनि मेरो ध्यान भने बारम्बार मेरो नयाँ साइकलतिरै गइरहेको थियो। एकछिन पनि नहेरी बस्नै सकिरहेको थिएन। त्यो रात मलाई राम्रोसँग निन्द्रा नै लागेन। मेरो मनमा एउटै कुरा घुमिरहेको थियो, कहिले बिहान होला र साइकल चलाउन पाइएला। बिहान अरूभन्दा निकै चाँडी उठे। उठ्ने बित्तिकै दौड़िँदै साइकल भएको ठाउँमा पुगे। त्यसलाई मायाले मुसार्दै हिँड्दै थिए कि बाबुको नजर ममाथि पर्यो। उहाँले मुस्कुराउँदै भन्नुभयो, बाबु उठिसक्यौ, ल पहिला हात मुख धो अनि आज तिमीलाई साइकल चलाउन सिकाउँछु। म त खुशीले गदगद भए, हतार हतार हातमुख धोएँ। यति हतार थियो कि राम्रोसँग पुस्न पनि भ्याइन।
आफ्नै टीशर्टले अनुहार पुस्दै फेरि दौड़िएर बाबा कहाँ पुगे। बाबा उहाँले साइकल बाहिर गल्लीमा निकाल्नुभयो र मलाई विस्तारै चलाउन सिकाउन थाल्नुभयो। साइकलमा साना सहायक पाङ्रा थिए, तर पनि सन्तुलन मिलाउन मलाई गाह्रो भइरहेको थियो। बेला बेला साइकल ढल्किन खोज्थ्यो र म डराएर बाबालाई समात्थे। बाबाले धैर्यपूर्वक धेरै बेरसम्म सिकाउनु भयो अनि भन्नुभयो, ल आजलाई यति, साँझै फेरि सिकाउला, अहिले होमवर्क गर अनि स्कूल पनि जानुपर्छ। हुन्छ बाबा। मैले आज्ञाकारी भएर साइकल फेरि घरभित्र राखे। मन त अझै त्यसैसँग खेलिरहन खोजिरहेको थियो, तर बाबाको कुरा मानेर होमवर्क गर्न बसे। स्कूल जान तयार हुँदा पनि एकपटक फेरि साइकल मुसारे, त्यसलाई माया गरेर हेरे र मन नलागी नलागी बहिनीको हात समातेर घरबाट निस्के। बाबा र मम्मी पनि आफआफ्नो काममा जानुभयो। घरको चाबी बाबा मम्मी र मसँग हुन्थ्यो। बहिनीलाई स्कूल लैजाने र फर्काएर सुरक्षित घर ल्याउने जिम्मेवारी मेरो थियो। त्यो जिम्मेवारी म सधैँ निकै इमान्दारीका साथ पूरा गर्थे। त्यो दिन पनि दिउँसो करिब 3 बजेतिर हामी दुवै स्कूलबाट घर फर्क्यौं। मैले ताला खोले, तर ग्यालरीमा नजर पर्ने बित्तिकै मेरो मुटु एकाएक जोडले धड्कियो। जहाँ मैले बिहान आफ्नै हातले साइकल राखेको थिएँ, त्यहाँ अब केही पनि थिएन।

नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढ़िरहेको प्रतिपक्षीय दल नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको आरोप। सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा दिने गरेको अभिव्यक्ति प्रति नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको आपत्ति। र हुथी विद्रोहीको आक्रमणमा परि 14 जना एमनी सैनिकको मृत्यु। अब समाचार विस्तारमा। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद आर्यले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसदले कानूनहरू निर्माण गर्ने बताउनु भएको छ। काठमाडौँको चन्द्रगिरी नगरपालिका 13 स्थित कलंकी माध्यमिक विद्यालयको 43 औं वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। उहाँले कानून निर्माणको मुख्य स्थानमा आफू रहेको उल्लेख गर्नुहुँदै मुलुक र जनताको आवश्यकतालाई सम्बोधन हुने गरी कानून निर्माण गर्ने बताउनु भएको हो। 42 वर्ष अघि 4 जना विद्यार्थीबाट शुरू भएको सो विद्यालयमा भएको पूर्वाधार र शैक्षिक विकासको प्रशंसा गर्नुहुँदै उहाँले काठमाडौँ क्षेत्र नम्बर 9 निर्वाचित आर्यले विद्यालयको उन्नयनको लागि शुभकामना व्यक्त गर्नुभएको थियो। प्रतिपक्षीय दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ बढ़िरहेको आरोप लगाउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपा उपत्यका प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो जिकिर गर्नुभएको हो। वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला दलित आदिवासी जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातर्फ अघि बढ़िरहेको उहाँले आरोप लगाउनु भएको हो। यो सरकार सुशासन र विकासको निम्ति होइन, यो संविधान संघीय लोकतान्त्रिक गणतन्त्र महिला दलित आदिवासी जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातर्फ अगाडि बढ्दैछ। खबरदार तपाई हामी सबै एकचोटी जुर्मुराउनु पर्ने बेला आएको छ, उहाँले भन्नुभयो। उहाँले सरकारले सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियनहरू खारेज गर्ने, ट्रेड युनियन अधिकारहरू खोस्ने, देशको सीमाको विषयमा जथाभावी बोल्ने काम गरेपछि आफूले एकपटक संसदमा बोलेको र अब सरकारबारे बोल्ने धेरै विषयवस्तुहरू भएकाले आफू संसदमा पनि धेरै बोल्ने बताउनु भएको हो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा दिने गरेका अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। वर्तमान सरकारका 100 दिनबारे पार्टी संयन्त्रको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले चिन्ता गर्नुपर्ने विषयमा पनि सरकारका मन्त्रीहरूबाट आपत्तिजनक विषयहरू बोल्ने गरेको बताउनु भएको हो। अहिले पनि प्रदेशको नामहरूको बारेमा समस्या छ, मुद्दाहरू छन् नि त, यो विषयहरूको सन्दर्भ नबुझिकन यसलाई बडो हल्कासँग अहिले जुन सरकारको म बेला बेलामा देख्छु, एउटा मन्त्रीले आउनु भएको छ, एउटा कुरा बोलिदिनु भएको छ। सभापति थापाले थप्नुभयो, व्याख्या गर्नुहुँदै एउटाले एउटा थपिदिएको छ, अर्कोले अर्को ठोकिदिएको छ, अर्कोले एउटा खारेज गरिदिएको छ। त्यो सरकार सञ्चालन गर्ने दलकै साथीहरूको पनि फरक फरक कुराहरू आएको छ। यस्ता संवेदनशील विषयहरूमा सरकार सञ्चालन गर्ने दलकै व्यक्तिहरूबाट ध्यान नदिएको जिकिर गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ़दै गएको बताउनु भएको छ। आज काठमाडौँमा पार्टीको उपत्यका प्रदेश समिति एकता समायोजन

0: कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो दावी गर्नुभएको हो। विश्व राजनीतिमा कम्युनिष्ट तथा वामपन्थी विचारधाराका प्रभाव क्रमशः बढ़दै गएको उहाँको दावी छ। अध्यक्ष नेपालले संयुक्त राज्य अमेरिकादेखि युरोपसम्म कम्युनिष्ट गतिविधिहरू सञ्चालन भइरहेको बताउनु भएको छ। उहाँले ल्याटिन अमेरिकी देशहरूमा वामपन्थीहरूले चुनाव जितेर राष्ट्रपति बनेको र अफ्रिकी मुलुकहरूमा समेत यसको प्रभाव विस्तार भइरहेको बताउनु भएको हो।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: प्रतिनिधि सभाबाट पारित भएको प्रतिनिधि सभा नियमावलीमा राखिएका प्रावधानको विरूद्धमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ। प्रतिपक्षी दलहरूको विरोधका बीच संसद नियमावलीमा रहेका प्रावधानलाई सत्तारूढ़ दल रासोपाले बहुमतबाट पारित गरेको थियो। संविधान संशोधनको प्रावधान र सांसदहरूलाई फौजदारी बाहेक अन्य कानून नलाग्ने व्यवस्था नियमावलीमा राखिएको भन्दै विपक्षी दलले आपत्ति जनाएका छन्। केही समय सेलाएको उक्त मुद्दाको न्यायिक निरूपणका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेस अदालत जाने भएको हो। प्रतिनिधि सभा सञ्चालनको लागि बनेको नियमावली विरूद्ध अदालत जान कांग्रेस सभापति गगन थापा ले कानूनविद र कानूनी व्यवसायीसँग शुक्रबार छलफल गर्नुभएको छ। छलफलमा उपसभापति पुष्प भोसाल, महामन्त्री गुरूराज घिमिरे, प्रतिनिधि सभा संसदीय दलका नेता भेषमा राज आङ देम्बे, प्रमुख सचेतक बासना थापाको सहभागिता रहेको थियो। नेपाल पत्रकार महासंघले आज आयोजना गरेको राष्ट्रिय भेलामा संचार मन्त्री विक्रम तिमल सिन्हा र महासंघ नेतृत्वबीच आरोप प्रत्यारोप चलेको छ। महासंघका अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मीडियाप्रति संकुचन भएको आरोप लगाउनुहुँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मीडिया उद्योगका आर्थिक संकटमा परेको बताउनुभयो। उहाँले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालयसहित संसदीय समितिमा पत्रकारहरूको पहुँच रोकिएको प्रति समेत आक्रोश व्यक्त गर्नुभएको थियो। यस्तै पूर्वाध्यक्ष हरिहर विराहीले सरकार र संचार क्षेत्रबीच बढ़दो अविश्वासप्रति चिन्ता व्यक्त गर्नुहुँदै प्रेस जगतको शक्तिबारे सरकारलाई सचेत गराउनु भएको थियो। जवाबमा संचार मन्त्री तिमल सिन्हाले सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगरेको दावी गर्नुहुँदै उल्टै पत्रिकाको धरातल जिम्मेवारी र भाषणको आन्दोलनको औचित्यमाथि प्रश्न उठाउनु भएको थियो। विज्ञापन बजारमा बिचौलियाको व्यक्तिबारे महासंघ मौन रहेको उहाँको आरोप छ। विगतका गैर कानूनी नियुक्तितर्फ पनि प्रश्न उठाउनुहुँदै मन्त्री तिमल सिन्हाले सड़क आन्दोलनको सट्टा संवाद मार्फत समाधान गर्न आग्रह गर्नुभएको छ। पूर्व गवर्नर चिवरेनजीवी नेपालले कर्जा विस्तारलाई रोक्ने नीति लिँदा अपेक्षित आर्थिक वृद्धि हुन नसकेको बताउनु भएको छ। आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उहाँले कर्जा विस्तार नभएसम्म आर्थिक वृद्धि नहुने बताउनु भएको हो। राष्ट्र बैंकलाई श्वेत हुन नदिँदा बैंकले सरकारको दबावमा कयौं गलत निर्णय गर्न बाध्य भएको आरोप उहाँले लगाउनु भएको छ। विगतमा कर्जा विस्तार भइरहेको समयमा सरकारले नै कर्जा विस्तारमा कड़ा गर्न दबाव दिएका कारण हाल मुलुक आर्थिक समस्यामा फँसेको उहाँको भनाइ छ। विगतमा 18-20% कर्जा विस्तार हुँदा 6-7% आर्थिक वृद्धि हासिल भएको स्मरण गराउनुहुँदै 12% लक्ष्य राख्दा पनि कर्जा विस्तार हुन नसकेको उहाँले बताउनु भएको हो। प्रगतिशील लोकतान्त्रिक पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकार अधिनायकवादतर्फ अगाडि बढ़ेको आरोप लगाएको छ। सरकारको 100 दिने कार्य प्रगतिको समीक्षा गर्दै प्रलोपाले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको हो। सरकारको प्रारम्भिक प्रयासहरू केही सकारात्मक देखिए पनि समग्रमा सरकार जनअपेक्षा पूरा गर्न असफल भएको निष्कर्ष निकालेको छ। शक्ति केन्द्रीकरण, राजनैतिक असहमतिप्रति असहिष्णुता, संवैधानिक संस्थाहरूको भूमिकालाई सीमित बनाउने अभ्यास तथा लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउने प्रवृत्तिले सरकार अधिनायकवाद उन्मुख यात्रामा अघि बढ़िरहेको संकेत गरेको छ। यस्तो प्रवृत्ति संविधानको भावना र लोकतान्त्रिक मूल्य मान्यता विपरीत छ, विज्ञप्तिमा भनिएको छ। अब एकैछिन व्यापारिक विश्राम।
1: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
2: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
1: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोर को ठीक अगाड़ी। थप जानकारी को लागि सम्पर्क नम्बर 9864-6080 र 9810-89-6770। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार। के तपाईं डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिमटेमा रहेको राधा कृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
4: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865-59-94 र 9816-5049-63।
4: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
5: आफै नै जागिर खाने मौका त आको थियो नि,
6: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगो नि।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
7: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
8: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
7: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865-46-19-26 र गेलसाङ शेर्पा 9816-830-7।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
8: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
9: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिहा, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिहा, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
4: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको गहिर घरमा आग लागिबाट एक घर र त्यसभित्र रहेका सम्पूर्ण धन सम्पत्ति जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाको अनुसार आगलागीबाट स्थानीय 63 वर्षीय गोपाल श्रेष्ठको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो। आगलागीबाट घरभित्र रहेको सुन चाँदी, करकहना, नगद, अन्नपात, लत्ता कपड़ा तथा अन्य सम्पूर्ण सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने घर नजिकै रहेको गोठमा समेत सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई प्रादेशिक अस्पतालको स्वास्थ्य सेवा प्रवाह सम्बन्धी सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। पशुपति चौलागाई प्रादेशिक स्मृति अस्पतालको आयोजना र रेडियो भीमेश्वरको सहजीकरणमा भएको कार्यक्रममा अस्पतालका सुपरिन्टेण्डेण्ट डाक्टर अच्युत पौडेलले अस्पतालमा हालसम्म भएको प्रगतिबारे जानकारी गराउनु भएको थियो। कार्यक्रममा अस्पतालको औषधि पसलमा औषधि नरहेको, टिकट काउन्टरमा कर्मचारी अभाव भएको, इमर्जेन्सीमा डाक्टर नहुने गरेको, एम्बुलेन्स सुविधा प्रभावकारी नभएको, मृगौला रोगको डायलिसिसका लागि औषधि बाहिरबाट किन्नु परेको लगायतका जिज्ञासा सहभागीहरूले राख्नु भएको थियो। उहाँहरूको जिज्ञासा अस्पतालका सुपरिन्टेण्डेण्ट डाक्टर अच्युत पौडेलले जवाब दिनु भएको थियो। पशुपति चौलागाई अस्पताल संचालक समितिका अध्यक्ष सुभाष रिमालको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर 4 वडा अध्यक्ष तारानाथ चौलागाई, वडा नम्बर 3 वडा अध्यक्ष हरिशरण शिवाकोटे, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोपचन, जिल्ला प्रशासन कार्यालय दोलखाका नायब सुब्बा हरिराम नेउपाने लगायतका सरकारवालाहरूको सहभागिता रहेको थियो। दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 7 महिना पोखरी स्थित इलाका प्रहरी कार्यालयलाई एक थान कम्प्युटर सहयोग गरेको छ। प्रहरी कार्यालयमा रहेको कम्प्युटरमा समस्या आएपछि सेवा प्रवाह प्रभावित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालयको कामलाई सहज बनाउन कम्प्युटर उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ। वडा अध्यक्ष एमएन कुमार शिवाकोटीले सुरक्षा निकायसँगको सहकार्यलाई सुदृढ बनाउँदै नागरिकलाई प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त सहयोग गरिएको बताउनुभयो। उहाँले स्थानीय तह र सुरक्षा निकाय बीचको समन्वयले जनसेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भएको छ। काभ्रेको रोशी खोलामा पानीको सतह बढ़ेपछि बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी आगमन बन्द भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर सम्भावित जोखिमलाई ख्याल गर्दै पिपी राजमार्गको काभ्रे सड़क खण्डमा तत्कालका लागि सबै प्रकारका गाड़ी आगमन रोकेको जनाएको छ। प्रहरीका अनुसार दिउँसो 3 बजेदेखि परेको मुसलधारी वर्षाका कारण रोशी खोलाको जलस्तर बढ़ेको छ। प्रहरीले काठमाण्डुतर्फ र पूर्वतर्फ अवजावत गरिरहेका गाड़ीलाई काभ्रे भन्ज्याङ र मंगलटारमा रोकेको छ। विद्यालय र अभिभावक बीचको नियमित सम्पर्कलाई प्रभावकारी बनाउने उद्देश्यले रामेछाप कुमकुण्डा गाउँपालिकाले गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयलाई विद्यालयकै नाममा दर्ता गरिएको मोबाइल सेट र सिम कार्ड वितरण गरेको छ। गाउँपालिकाले विद्यार्थीको शैक्षिक प्रगति, नियमित उपस्थिति, सिकाइ उपलब्धि, अनुशासन तथा विद्यालयतर्फका गतिविधिबारे अभिभावकलाई समयमै जानकारी गराउने र विद्यालय अभिभावक तथा विद्यार्थी बीच निरन्तर समन्वय गर्ने लक्ष्यसहित यो कार्यक्रम शुरू गरेको जनाएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर 39 लाख रूपियाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ पर्नु भएको छ। केन्द्रीय प्रहरीको समाचार कक्षका अनुसार पक्राउ पर्नेमा काभ्रे प्लान्चोकका सरोज पन्त र रामेछापका अनिल खत्री रहनु भएको छ। उहाँहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कार्यवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पन्तले आयरल्याण्ड पठाइदिने भन्दै एकजनाबाट 16 लाख रूपियाँ ठगी गर्नुभएको थियो। यस्तै खत्रीले दुबई पठाइदिने भन्दै 6 जनाबाट 23 लाख वसुल्नु भएको बताइएको छ।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। भर्खरै प्राप्त जानकारी अनुसार डोल्पाको जगदुल्ला गाउँपालिका 4 मौरी लेखमा आज दिउँसो जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका 8 38 वर्षीय विष्णु थापाको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै दुर्घटनामा चालक सहित 13 घाइते हुनुभएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दाङमा चट्याङ लागेर 1 ज्यान गएको छ। 2 घाइते हुनु भएको छ। घोराही उपमहानगरपालिका 2 बस्ती 26 वर्षीय दीपा थापाको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। घोराही नौ माछा हिमा धान रोपाई भइरहेको बेला हिजो बेलुका 81 चट्याङ परेको थियो। घोराही 2 माफर्स बस्ने 29 वर्षीय कमल थापा र त्यही ठाउँमा बस्ने 43 वर्षीय सन्दीपिका घाइते हुनुहुन्थ्यो। घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घुराईमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अपहरण भएको 10 दिनपछि 1 बालकलाई राजविराजबाट प्रहरीले आइतबार सकुशल उद्धार गरेको छ। डाक्नेश्वरी नगरपालिका 5-9 पत्थर गाडा बस्ने मोकल कलिमका 8 वर्षीय छोरा मो परवेजलाई अपहरणमा परेको 10 दिनपछि प्रहरीले सकुशल उद्धार गरेको हो। परवेजलाई 10 दिन अगाडि राजविराज स्थित नेता चोकबाट अपरिचित व्यक्तिले फकाई अपहरण गरेको थियो। स्थानीय युवा र नेपाल प्रहरी चौकीको सक्रियतामा बालकको उद्धार गरिएको छ भने अपहरणको आरोपमा 1 महिला सहित 2 प्रहरीले नियन्त्रणमा लिएको छ। हाललाई अपहरणमा संलग्नको परिचय सार्वजनिक नगरी पनि घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिनुभयो। प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा 1 पक्राउ पर्न भएको छ। पक्राउ पर्नेमा इलाम नगरपालिका 10 घर भएका 33 वर्षीय दीपिका बोहरा रहनु भएको छ। उहाँलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उहाँले आफू प्रहरीको असय बताउँदै असयको वर्दी समेत लगाउने गरेको प्रहरीले जनाएको छ। वर्दी लगाएको तस्विर समेत देखाउँदै विभिन्न आश्वासन दिँदै ई सेवा तथा मोबाइल ब्याङ्किङ एपमा पटक पटक गरी 15,50,000 रूपियाँ आल्न लगाएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी शरद कुमार थापाले बताउनुभयो। गुङ्गबुबाट पक्राउ पर्नु भएको उहाँलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिषद काठमाडौँ ल्याइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। यमनको इरान समर्थित हुथी विद्रोहीले लाल सागरको तटीय क्षेत्रमा रहेको हो डैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा 14 सैनिक मारिएका छन्। अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारसँग निकट सैन्य अधिकारीले आइतबार घटनाको पुष्टि गरेका छन्। सरकार समर्थक फौजले हो डौडाको दक्षिण हेर्स जिल्लामा शनिबार बिहानको समयमा केही घण्टासम्म चलेको झडपपछि आक्रमणलाई साम्य पार्न सफल भएको त्यहाँको प्रशासनले जनाएको छ। विरोधी पक्षमा कति मारिए भन्ने संख्या नखुलाइकन लड़ाईमा हुथी समूह को तर्फ पनि हाताहत भएको सरकारी अधिकारीहरूले बताउनु भएको छ। हुती विद्रोही सन् 2015 सरकारसँग युद्धमा छन्। यो द्वन्दले लाखौं मानिसहरूको ज्यान गएको छ र यमनमा ठूलो मानवीय संकट निम्तिएको छ। विद्रोहीहरूले यमनको राजधानी साना लगायत उत्तरको ठूलो भाग र पश्चिम रेड सी तटमा रहेको हुडैडा नियन्त्रणमा राखेका छन् भने अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले दक्षिणकै ठूलो भागमा शासन गर्दै आएको छ। दुवै पक्ष बीच लड़ाई सन् 2022 संयुक्त राष्ट्रसंघले मध्यस्थता गरेको युद्धविरामपछि ठूलो रूपमा रोकिएको थियो। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढ़िरहेको प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको आरोप। सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा दिने गरेका अभिव्यक्तिप्रति नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको आपत्ति। र हुथी विद्रोहीको आक्रमणमा परि 14 जना एमनी सैनिकको मृत्यु। अवस्था सैलुङ समाचारबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर? सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गाल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू,
0: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844649608, 9844649608।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
0: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्ध

0: निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थलमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याम्पलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंख संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश। होइन है साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
1: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको। बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री, वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864 6 0 र 9510 89 6 77। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
3: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
3: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
3: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
3: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007866।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।
5: महलारे सकिसके हाम्रो रोपाई यस बेला भो अब नसकिकन सुख छैन मेलो नि सक्नु पर्यो गीतको मात्रै ध्यान नगर्नुहोस् मेलाको नि ध्यान नगर्नुहोस्
6: भएको पनि भयो धेरै दिन के छ खबर आजकल बनको बिको जनको दुई बहिनीको के छ खबर आजकल
7: आयो त्रिशुली राताजी बेनी गाडमा बन्यो सानो डाटे बारी जानु बेनी गाडमा बन्यो त मैले सोधन मेरो पहिले दुःख सुख चल्दैछ हाम्रो दुई बहिनीको दुःख सुख चल्दैछ
6: तराईमा पानी पहाड पहिरो जाने बगैलायो चौतारे तमाकु तोला के भएर होला बगैलायो चौतारे घोडमासी चिरमा लौ जको दिनमा काँडा भेट्बो चौतारे माछाको पिता सानो माया सीता काँडा भेव चौतारे सिन्धानी सिउलाई सानो माया तिमीलाई झपाइ भेट जस्तो बाबुको देवा अहिले यति खेर झपाइ भेट जस्तो छ मेरो हिराजाको गाउँतिर बाढी पहिरो कस्तो छ अछेरी तलाई भानी देउन मलाई बाढी पहिरो कस्तो छ
7: मैलो सारी भैमाली पर पारी मैलो सारी धोएर मेरो सानो डाँचे मारी जानु मैलो सारी धोएर

0: वर्ष पानी धेरै पर्दा घर मोहे पहिलो गो मेरा माया हुई गएरा घर मेरा पहिलो गो आफ परे बेला खोइरा हामीलाई सम्झेको गरे सानो माया त्याले खोइरा हामीलाई सम्झेको
1: दाजुको डेरा अहिले यति खेर मिल्यो कुरा र्याङ्को ठ्याङ दालचिनी चाउरो माया तिम्रो हाम्रो मिल्यो कुरा र्याङ्को ठ्याङ चरीको नाउँमा पहिरो गएर ठाउँमा रोक्नु पर्छ बाँसको ठ्याङ दाजुको डेरा तिमीले हामीले हेर रोक्नु पर्छ बाँसको ठ्याङ
2: ल है अनि छिटो छिटो।

नेपालीहरू त धेरै बहादुर छोरी भने हामीले अनि राम्रोसँग जो गयो जो मिलेको हिलाउनु हिलाउनु

0: Olha, olha, posto da tu reco, o dia panisho nessa. E a puri, molai na amigoma loja, olha.
1: Olha, que é da amigoma, né? Da amigoma, oi na aba. E na dentro de uma arma loja na porta, que é assim, vai.
0: Oi, até o que é montanha.
1: E aqui é o Dena. Não pode ter assim, não tem?
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिजियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: Sonia.
1: Extreme energy drink.
2: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313144 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।

Te colamos.

Teddy, my name.

बैतेश्वर गाउँपालिका वडा नम्बर 6 बडा मेरो नाम चाहिँ बुथी नेपाली हो। यो रेडियो सैलुङ धेरै भन्दा गाउँवासी खुलेको हुन्छ र गाउँवासी खुलाउँदाखेरि गाउँवासी चल्दा चाहिँ धेरै खुसी लाग्थ्यो। हप्तै पछि आउन पाइन्थ्यो। अहिले चाहिँ अब यो गाउँवासी बन्द भएकाले साह्रै निराश भएर दिक्क लाग्दो भएको छ। त्यति गर्दा पनि आज चाहिँ चरीकोटमा आएर दुई चारवटा गीत असारे गीत भरेर जाउँ भनेर अनि यहाँ रेडियो सैलुङ छिरेकी छु। अब यहाँ तयारी गरेँ, दुई चारवटा गीत भरेरै जानु पर्यो। आज त मैले मिठाई खाजा खाए चिनी चिउरा कसार ठाउँदै होला पिरतीको गोला चिनी चिउरा कसार सुनको ढोका उगारेर हेर्दा गइसको नि असार अब खाने काँचै हो भनेको काँचै गइसको नि असार धानाको बालो यो टुपाइमा कालो तानको बालो लसरी कोदाको बालो यो टुपाइमा कालो धानको बालो लसरी जे गर्न खोज्छु त्यही कर्मले ठग्छ अब बाँचाउँ कसरी अब खाने काँचै हो भनेको साँचै अब बाँचाउँ कसरी चरीकोट पारी गर त मकै बारी उही त पारी बचगाउँ अब खाने काँचै हो भनेको साँचै उही त पारी बचगाउँ दनैलाई राख्ने हो धनसारा थियो मनै राख्ने पाइन ठाउँ दोबीले धुँदै भन्छु रुँदै रुँदै मनै राख्ने पाइन ठाउँ सुकिलो सारीलाई सपकै पारी मैलो सारी धोएर धोबीले धुँदै भन्छु रुँदै रुँदै मैलो सारी धोएर दिनैलाई काट्छु चन्द्र सूर्य हेरी रातै काट्छु रोएर धोबीले धुन्छ सारा यो मरुन्छ रातै काट्छु रोएर नेपाले दाउले घर बनायो साउले चुनको ढुङ्गो पेलेर अब खाने काँचै हो भनेको साँचै चुनको ढुङ्गो पेलेर राति निन्द्रा छैन दिन भएको छैन मनमा कुरा खेलेर धोबीले

नेपाले दावले घर बनायो साउले छानु छायो च्यादरले चाँदीको लोला के भएको होला छानु छायो च्यादरले आमाको चिठी सिरानामा राखी बसिरहेछो सादरले।

गटालाई भएर पिँडालुलाई गाइरो बनिकेरालाई गोबारा

বৈরাগী চলি যাতা গায়ে পানি চাই না খোঁজি খবর।

एक सारो बर्को चौडी गाईको लरीको चौतारीमा आजमा भो ठाउँ दायला फिराती त गोला चौतारीमा आजमा भो कि छुटान त श्री सीता माईको त्यस्तै छुटान हाम्रो भो

सानो ना सानो तिमलाई माले बहार लाइनाइमा दाउँदा त अब खाने काँचा यो भनेको साँचा लाइनाइमा दाउँदा त यो मनाई मेरो धेरै खुसी हुन्छ यो साइलो आउँदा त

चारिकट पारी गर्दा म कै पारी मुइ त पारी बचा गाउँ दानाईलाई राख्ने भदन सराई थियो मनाई राख्ने पाइन ठाउँ आज त हामीले मिठाई खाजा खायौ चिनी चिउरा कसरा अब खाने काँचा यो भनेको साँचा चिनी चिउरा कसरा सुनाको ढोका उगारेर हेरिदा गैसाको नि असारा अब खाने काँचा यो भनेको साँचा गैसाको नि असारा हस् त धन्यवाद. मैले आएर यहाँ रेडियो सैलुङमा दुई चारवटा गीत भरेर गएको छु.

0: अरे यही थियो त, कहाँ सरेछ आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
0: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोड।

0: सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
1: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्क्रिय हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउँ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आग्लोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
6: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरूरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति उप

0: उपभोक्ता समिति संघ संस्था उपभोक्ता समितिहरूले आफूले गरेका कामको सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोक।
1: अविनाश, तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
2: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
3: ए साथी हो, कसैले थाहा छ त?
2: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
2: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
4: हाम्रा सेवा तथा सुविधाहरू?
2: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-00-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टीखोला, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के
1: हो त काका? किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका? विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि। त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
4: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
5: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
7: मेला जाने बेला भयो है, साइला माइला काले कता कता थौ बेसी तिर धरम है धरम।
8: ओहो, तिम्रो पनि मेला छ? लैला सँगै धरौ ल, कोदाली कोदाली कोदाली। अनि डो पनि बोकेछ त भाइ?
7: के गर्नु त हो, डोको नबोकेर आउँदाखेरि घाँस लिएर आउनु पर्छ, बाख्रा भैँसी कराउँछन्,

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि, हौ पलानचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189780, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988। पलानचोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
1: पशु सेवा कार्यालय दोलखाको अनुरोध।
2: दोलखा जिल्लाका सम्पूर्ण पन्छीपालक, कृषक, व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रे प्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
2: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकेरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
1: फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पन्छीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुनेर स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पन्छी तथा पन्छी जन्य उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने,
2: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, आकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यू, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिंगा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा,
6: रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला।
5: आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020 35 649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511 65 046।
3: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
4: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
3: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
4: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
3: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
5: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
3: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
5: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
4: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट दोलखा।
6: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
0: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
6: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउँ कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
6: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
7: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
8: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
9: हाम्रा सेवाहरू:
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
10: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
10: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
11: होइन, के एक्ले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
11: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
11: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
11: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
12: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
11: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारी

0: साप्ताहिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मेरो चिनी नेपाली 6 नम्बर वडा चोरीकोट घर।
2: कालिका नेपाली कोइराला गाउँ पोटी।
3: मेरो सरस्वती नेपाली पोटी वडा नम्बर मेलुङ।

পাখিরা পাখি তিমলাই দুদাই দিনে।

Salut, papa, team, like, malu, papa.

मेरो मुना हर्का भैया।

की पुरो जानछु झन झन माया लाग्छ।

तम कौड़िया को दौड़े दौड़े मन को गौ।

0: ना उठी जानू ना तो
1: मोठी खानू।

ಕದಸಿ ಒಳಿ ಬಳತಾವ ಸೇ ದೈಕೋ ಮಾ.

ছিল মায়ে ভয়ে বেরা ছিল কষ্ট

तिमलाई पर्यो तिमलाई रे मे जे मे राम लागे।

0: Kas mai ne o gadu
1: lai pankhe bhai bhai.

घर पानी न जाऊं, घर पानी न जाऊं, गोट पानी न जाऊं, बसाऊं वन में।

0: देवी प्रसाद ओली, मेरो ठेगाना बिरुचा लादु। अब म धेर त जान्दिनँ, दुईटा तिनवटा जति भन्छु म असारे गीत।
1: सारामको दौदा बेलो भन्न गिल्लागो, भाताली कान्छीलाई फरिया किन्दा छरी लाग्यो, खेताला रोप्ने तिमीलाई छोपो छोपो, कोदो रोप्ने बसेर अमिलो दाइलाई कठै बारी लैलाई, कोदो रोप्ने बसेर यमारा को ढोका भरी आउँछन् महाराजा, लान्छन् पाता कसेर दिदी बहिनी दुईले कपासे रुईले, लान्छ पाता कसेर हजुरलाई मैले त भात खाएँ, ते उनके को निन्द्राको के भन्नु कसो भैमा रुमल खसो, तिमुनके को निन्द्राको आज त रातिलाई त सपनीमा, म त स्वर्ग गई गाको कपासे रुइले दिदी बनी दुईले, स्वर्ग म त गाको हिमाला चुले तिमीलाई पल्ला पटे, रोकाई सुक्यो सरलाङ्गै के भन्नु कलाई जाली रुमललाई, रोकाई सुक्यो सरलाङ्गै पटुकी फाटो तिमीलाई धुजा धुजाउ, मनाई फाटो भरलाङ्गै के

0: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भूच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश।
1: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
2: पारे पनि किन दुखेको पक्षौ हा? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: यही हो त त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
3: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
4: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धानीकोमा लैजा भन्या।
7: अब के को धानीकोमा नि? धानीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई?
1: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन,
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
1: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992 यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz
11: मेरो नाम झलकमाया नर्की मेरो घर कालिन्चोक वडा नम्बर 7 कालीमाटी म एउटा असारे गीत गाउँदैछु

एक मनो पिनी खीर खीरे जाता बाटे गटेरा अमिलो दाई लाई कठाई बारी लाई लाई बाटे गटेरा चोरोड को खेली चारे जाना मिली बनाऊ रे तई कटेरा के भन्नु हुन्छ सम्झे यो मन रुन्छ बनाऊ रे तई कटेरा हाताको चुरा भए झुरा मुरा जाउला रे आसन लाउला रे भाइ नरी सावधान मैले भनिकन जाउला रे आसन लाउला रे काठाको भर्याङ हिँचु लरे तरङ माउ मारेको बाछोरे जाइ दम्परो हजार चारी कोटीको बदर माउ मारेको बाछोरे जाइ चरिना कोटको तिमलाई रातो माटो थामाइ रे खड्को डोबाट डाँटेको हो र सोदा हो र पर थामाइ रे खड्को डोबाट अहिलेको वर्षा म मरेको भएको तैँ त्यो बाटो कर्कालाको पा

पैसाले राख्ने मखमलको भाग छ, मखमलको भाग छ, माया राख्ने पाइन ठाउँ। दोबीले धुन्छ यसै मन रुन्छ, यसै मन रुन्छ, माया राख्ने पाइन ठाउँ। पानीको डल्ला पानी आए गल्ला,

ಕಾರ್ಮಿನ ಬಚ್ಚಲೈ ಹತಕೋ ಸರಿಲೆ ಲೈ ಹತಕೋ ಸಾರಲೆ ಲೈತ ಬೇಲಾ ಚಿನಿ ಕೋ ಚೀ

नदेखेको पनि दुई चार महिना भयो, दुई चार महिना भयो, झुलिक्यो माया।

पशुपति देवता भंगेरी लाई एउटा, भंगेरी लाई एउटा, गौथाली लाई

परेरासालाई निरस माग्यो मलाई निरस लाग्यो मलाई झुलके उमाया झोलो

तेरा मेरे यो उजाला भायो यो उजाला भायो यो चांदी को भायो।

कुरा छैन र ज्ञानी त्यति कुरा पनि सिमी बोडी छ नि हो। शनिबारको हाटमा लान्छु बोडी साथमा 200 को बेच्नलाई, सरकारी हाम्रो बचत गर्छु राम्रो ऋणको कारोबार मेट्नलाई, फजुल खर्च घटाई आम्दानीलाई बढाई सरकारीमा बचत छ। बचतको नि ब्याज शेयरको नि बोनस सरकारीले दिने छ। सरकारी संस्था सदस्यमा बस्दा ऋण लिनलाई सजिलो, सरकारी हाम्रो गरौं सबले राम्रो ऋण लिनलाई सजिलो। दोलखा जिल्ला सरकारीको किल्ला नबनाऊ है धमिलो, गरौं सबले सल्लाह अनि कुरा मिल्ला नबनाऊ है धमिलो। सरकारी माथि विश्वास गरौं साथी पालन गरौं नियमको, हाम्रै छर छिमेक पुर्याउँ सबले विवेक पालन गरौं नियमको। दुःखको नि साथी सुखको नि साथी सहकारी संस्था हो, हाम्रो छर छिमेक कुरा बुझौं एक एक सहकारी संस्था हो। यो सजिलो संस्था ऋण नतिरी बस्दा आफैलाई हो घाटा, होइन कस्तो नबुझेको जस्तो आफैलाई नै हो घाटा। युवा पुस्ता जागौं नेतृत्वमा लागौं बढाउँ आफ्नो क्षमता, युवा पुस्ता जागौं विदेश जान छाडौं देशमै खोजौं सुविधा। ठूला ऋणीहरूले ऋण तिरौं हजुर आलटाल नगरौं, दोलखा जिल्ला सरकारीको किल्ला समृद्धिमा जोड गरौं। हाम्रै हो बचत हाम्रै हो शेयर बढाउनलाई जोड गरौं, चल्दैन संस्था ऋण नतिरी बस्दा

0: गर्दै अनुरोध फेरिडीतिर हेरी सम्बन्धलाई बढाऊ छन् गरिब दुखी पारौ तिनलाई सुखी सेवा सुविधा दिएर आए मुलक काममा लागौ ऋण जिम्मा अनुगमन गरेर सहकारी संस्था गरौ सबले रक्षा भन्दै बिदा नमस्कार।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
2: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिजियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि।

0: sip on ya.
1: Extreme energy drink.
2: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरीद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरीदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरीद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट, दोलखा।
3: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
4: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनुभयो?
3: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
4: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
3: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
4: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
3: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
4: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
3: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
4: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
3: यसबाट जोगिन ध्यान पुर्याउँ, सुत्नु भन्दा अगाडि एक

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज को सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईहरुसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभरात्री।

नारायण अब यो बताई नि भएको श्री हरिवंश पुराण यो पहिलो अध्यायको जुन हरिवंश पर्वको पहिलो अध्यायको यो तेस्रो भागले गरिकन कति कुराको विस्तार गरिन्छ भनेदेखि सुन्नु सौनक आदि भनिकन सौनक आदि नामक 88,000 ईश्वरको प्रति गुरु शुद्धजीले बताउनु हो। सोहिनी कथा ल्याइकन वैशम्पाय नामरेका गुरुले राजा जन्मेजयलाई ल्याएर चाहिँ बताउँदै हुनुहुन्छ। राजन अब त्यसै मौकामा यतापट्टि के भइरहेको छ त भनेदेखि अनि जब सबै कुरा जो हुँदै हुँदै गइसक्यो गइसकेपछि उपरान्त अब यतापट्टि के भइरहेको छ त भनेदेखि जो उता जो भन्नुहुन्छ जस्तै जो राजा जन्मेजय के भन्नुहुन्छ भनेदेखि ओहो हे प्रभु अब मलाई कस्तो त भनिसकेला भनेदेखि जस्तै जो सृष्टिका कुराहरू संक्षिप्त जो सृष्टिका कुराहरू ल्याएर चाहिँ बताइदिएको छु अनि हजुर है मेरो बारम्बार नमस्कार छ प्रभु म यो सृष्टिका कुराहरू म सुन्नको जो इच्छा गर्दछु मलाई त्यो बताइदिनुहोस् भनेर जब त्यसरी त्यो भनिसकेपछि उपरान्त अहिले जस्तै भन्नुहुन्छ उतापट्टि वैशम्पायन नामरेका गुरु भन्नुहुन्छ हे महाराज जन्मेजय

फुट्यो, फुटिसकेपछि दुई भाग भयो, दुई भाग भइसकेपछि उपरान्त जब त्यो भइसक्यो त्यस पछाडि अनिखेरि अब त्यो अन्नको जो एउटा टुक्राबाट के बन्यो स्वर्गलोक बन्यो, अनिखेरि जब उतापट्टि त्यो स्वर्गलोक बन्यो त्यहाँबाट अनिखेरि अब उतापट्टि स्वर्गलोक बनाउने काम गर्नुभयो, अब अर्को टुक्राबाट अनिखेरि भोरलोक बनाउनु भयो, अनिखेरि अब स्वर्गलोक र भोरलोक जब दुई किसिमको बन्यो बनिसकेपछि उपरान्त जब त्यस्तो भयो त्यति भइसकेपछि अनि उतापट्टि जो त्यस्तो भइसकेपछि त्यहाँबाट अरे परमात्मा प्रभु भगवान ब्रह्माजीले पनि अनिखेरि ती दुई टुक्राहरूका बीचमा के बनाउनु भयो त भनिसकेला भने आकाशहरू सृष्टि गर्ने काम गर्नुभयो, आकाश सृष्टि गरिसकेपछि अनि अब पानीमाथि चलायमान भएको त्यस्ता किसिमको त्यो पृथ्वीलाई त्यहाँबाट अनिखेरि जो स्थापित गर्नुभयो पृथ्वी पृथ्वी स्थापित गर्नुभयो महाराज हेर्नुहोस्, अनि जब त्यस्तो त्यो पृथ्वी स्थापित गराइसकेपछि उपरान्त अनिखेरि त्यस पछाडि अनिखेरि दसवटै जो दिशाहरूबाट निर्धारण गर्ने काम गर्नुभयो, अनि उहाँले त्यही जो ब्रह्माण्ड त्यही त्यो ब्रह्माण्डभित्र अनिखेरि नै जो उतापट्टि समय हरू भयो मन भयो वचन भयो त्यहाँबाट हरेक किसिमको कामहरू भए कोर्दभरिका रिसहरू भए तथा त्यस्तै अनिखेरि रति शक्तिहरू भए यस्ता यस्ता किसिमको जुन हो उतापट्टि अनि यस्ता चिजहरू हरेक कुरा जो सृष्टि गर्दै गर्दै लाने काम गर्नुभयो, अनिखेरि त्यस पछाडि उता के भयो त भनिसक्दा भने यी जुन भावहरूका जो अनुरूप अनिखेरि सृष्टि गर्ने त्यस्तो जुन हो अनि चाहना ब्रह्माजीले त्यसरी जो उतापट्टि गर्ने विचार गर्नुभयो महाराज, अनिखेरि अब सात प्रजापतिहरूलाई त्यहाँबाट उत्पन्न गराउने काम गर्नुभयो, अनिखेरि अब कुन कुन गराउनु भयो त भनिसक्यो भनेदेखि सबैभन्दा पहिला जो मरिची अब कहाँबाट गराउनुहुन्छ त्यो सृष्टि भनिसक्यो भने ब्रह्माजीले आफ्नो मनबाट अनिखेरि पहिला जो मरिची सृष्टि गर्नुभयो, अनि जब मरिची सृष्टि भयो त्यहाँबाट दोस्रोमा आत्री सृष्टि गर्नुभयो, तेस्रामा अङ्गिरा सृष्टि गर्नुभयो, त्यहाँबाट पुलस्त सृष्टि गर्नुभयो, पुलस सृष्टि गर्नुभयो, कर्तु सृष्टि गर्नुभयो, वशिष्ठ सृष्टि गर्नुभयो, कतिवटा भए त सातवटा भए, अनि मरिची एक अत्री दुई अङ्गिरा तीन पुलस्त चार अनि पुलह पाँच कर्तु छ वशिष्ठ सात, जब सातवटा ऋषिहरू जब त्यसरी जो सृष्टि काम गर्नुभयो महाराज कसले ब्रह्माजीले जब त्यस्तो गर्नुभयो अनिखेरि ठुलो तेजस्वी त्यस्ता किसिमको ब्रह्माजीले अनि यिनीहरूको जुन हो मानसिक अनि मानसिक मनबाट जब त्यसरी जो सृष्टि गरिसकेपछि अनिखेरि अब उतापट्टि जब त्यस्तो भयो बाबु अब तिमीहरूले के गर्नुपर्छ भनेसला भनेदेखि अब सृष्टि बढाउँदै बढाउँदै लानुपर्छ है भनेर भन्ने त्यस्तो विचार गर्नुभयो गरिसकेपछि उपरान्त त्यहाँबाट अनिखेरि उतापट्टि भएन भनेर त्यहाँबाट सनक सनातन सनातन सनत कुमार यादि गरेका जम्मा चार ऋषिहरू जो सृष्टि गर्नुभयो अनि भन्नुभयो ब्रह्माजीले बाबु तिमीहरूले अब त्यो के गर त भनिसकेला भने सृष्टि बढाउँदै लैजाऊ है बा सृष्टि गर्नुपर्छ भनेर भन्दाखेरिमा त ओहो ए पिताजी हामी त सक्दैनौँ हेर्नुहोस् यो हो के हो भनिसकेला भने जस्तै यो दुःख हुन्छ हामी दुःख रूपी समुद्रमा हामी पर्न सक्दैनौँ जसले जो उतापट्टि विवादी कर्महरू गरिन्छ विवादी नगरीकन जो सृष्टि बढ्दैन विवाह गरिसकेपछि उपरान्त अन्तखेरि अन्तखेरि यतापट्टि के भयो भनिसकेला भने विवाह गरिसकेपछि मानिसहरू जो खत्तम हुन्छ अनि विषय व्यवहारभित्र फस्यो विषय व्यवहारभित्र फसिसकेपछि उपरान्त अन्तखेरि मान्छे अन्तखेरि कस्तो हुन्छ भनिसकेला भने भगवानको भक्ति हुन सक्दैन त्यसैले गर्दाखेरिमा हामीहरू सक्दैनौ भनेर भन्नुभयो सक्दैनौ त्यो घर भन्ने चिज के हो झ्यालखान हो त्यहाँबाट श्रीमती बिहे गर्यो श्रीमती बिहे गरिसकेपछि प्रति गोडामा नेल लाग्छ त्यहाँबाट अनिखेरि ओहो लौ नानी छोराछोरी जन्मे हुन्थ्यो भन्यो छोराछोरी जन्मिसकेपछि हातमा हातकडी लाग्यो त्यहाँबाट नाता नातिने भए चाहिँ गलामा गलबन्दीहरू भयो त्यहाँबाट अनिखेरि उतापट्टि जो ना उता अनि नाता नातिना भइसकेपछि उपरान्त उतापट्टि के भयो त भनिसक्दा भनेदेखि अनिखेरि ठेउरा ठोकिन्छ त्यस हेतुले गर्दाखेरिमा अनि महाराज हेर्नुहोस् नारी सुन्दरी नेल हुन पाएन का अनि कल्पन्दी छोराहरू है अब नाति हातकडी हुन् पनाती ठेउरा झ्यालखाना हो घरहरू त्यसैले गर्दाखेरिमा त्यसरी अनि सबैले जो बाँधिसकेपछि उपरान्त त अब कहाँबाट त्यो मुक्ति हुनु मुक्ति हुने उपाय छैन हेर्नुहोस् अब गोडामा उतापट्टि नेल लाग्यो रातो दिन झ्यालखानमा थुनिनु परेको छ घरमा त गोडामा नेल लागिरहेछ अनिखेरि श्रीमती बिहे गर्यो कहाँ अन्त हिँड्न दिन्नन् अनिखेरि गोडामा नेल लाग्यो अनिखेरि लामो पाइलो गर्न सकिँदैन अनि जब त्यस्तो भइसक्यो त्यहाँबाट छोराछोरी जन्मे हात हातकडी लाग्यो त्यहाँबाट नाता नाति भए त्यहाँबाट अनिखेरि उतापट्टि अनि उता

गलामा गलबन्दीहरू भयो, त्यहाँबाट अनिखेरि उतापट्टि जो पलातीहरू भइसकेपछि उपरान्त के भयो, ठेउडा ठोक्यो, ठेउडा ठोकिसकेपछि खेत टेकेको अनि उसको जो जिन्दगी जान्छ, त्यस कारणले गर्दा हामी सक्दैनौ भनेर जब ती सनका आदि ऋषिहरूले भनिसकेपछि उपरान्त उता के भयो त भनिन्छ त भनेदेखि जस्तै ब्रह्माजीलाई के भयो, रिस उठ्यो। हे महाराज हेर्नुहोस्, रिस भन्ने चिज खराब हो, कहिले पनि जो रिस गर्नु हुँदैन, एकदम सुनेर अरूका मुखदेखिका बात रिस गर्नु हुन्न नबुझिकन, हे महाराज रिसले त बन्दैन केही पनि कारवाही, आखिर केवल बिगार्दछ आफूलाई भनेर भनिएको छ। जब रिस त उठ्यो तानी, अब त्यो रिस छोडिदिऊ भनेदेखि त्यो रिसले बर्बाद पार्छ, अनिखेरि त्यो भएन त छोड्नु भएन भनेर उहाँले जो रिस भित्रै जो यतापट्टि पचाउने विचार गर्नुभयो। अनिखेरि जब त्यस्तो किसिमले गरिकन रिस पचाउन भनेर लाग्नु भइराखेको थियो, भइसकेपछि अनिखेरि त्यो रिस पत्न सकेन, महाराज त्यो रिस पत्न सकेन, नसकिसकेपछि उपरान्त अनि त्यहाँबाट जो एकदम तारा किटेर त्यो रिस भित्रै नै जो त्यहाँबाट शान्ति गराउनु पर्यो भित्रै भन्दा भन्दैका बीचमा त त्यहाँबाट अनिखेरि एउटा त्यो नौ त्यहाँबाट जो भोरकुटीको फुट्यो, उहाँको भोरकुटी फुटेर त्यहाँबाट एउटा बालक पृथ्वीमा सट्ट खसेको थियो, अनिखेरि त्यो त रुन पो लाग्यो, रुन्छ, हे पिताज्यू म को हौं, मेरो नाम के हो, मैले के गर्नुपर्छ भनेर पो भन्छ। त्यो भनिसकेपछि उपरान्त त ओहो ब्रह्माजीको आँखा उग्रियो है, किन त्यो रिसबाट त्यो चिज खसिहाल्यो, पृथ्वीमा खस्यो, अनि खसिसकेपछि उपरान्त उहाँको रिस अलिकति चाहिँ कम्ती भयो, कम्ती भइसकेपछि त्यहाँबाट आँखा उग्रे, उग्रेर हेर्दाखेरि पृथ्वीमा एउटा चाहिँ बालक खसेको छ, त्यो रुन्छ, त्यसले त्यस्ता किसिमको वचन भनिराखेको छ, मेरो नाम के हो, म को हौं, मैले के गर्नुपर्छ त प्रभु, यो कुरा बताइदिनुहोस् भनेर जब भनिसकेपछि त आहा ब्रह्माजीले हेर्दा त त्यस्तो पो देख्नुभयो। ए बाबु तिमी जन्मिने बित्तिकै जो अनि त्यसरी जो रोएको हुनाले गरिकन एक अब तिम्रो नाम के भयो त भने रुद्र, रुद्र भयो महाराज हेर्नु, अब तिमी अब कस्तो हो त भने यसले जस्तै म सृष्टि गर्छु, विष्णुले पालना गर्नुहुन्छ, अनि तिमी कस्तो रुद्र भने संहारकर्ता रुद्र, अनिखेरि तिमीले जो संहार गर्नु महाराज हेर्नुहोस्, अनिखेरि जस्तै जो एघारवटा स्थान तिमीले पाउँछौ, अनिखेरि तिमीले जो एकादश रुद्र भनेर भन्दछन् महाराज, अब तिमीले त्यस्ता त्यस्ता किसिमले गरिकन प्रजाको जो सृष्टि गर्न अनि अब त्यस्तो गर्नुपर्छ भनेर भनिसकेपछि त्यहाँबाट त्यति भइसकेपछि अलिखेरि उतापट्टि जब त्यसरी जो रुद्रको सृष्टि भयो महाराज, रुद्रको जब सृष्टि भयो त्यसरी सृष्टि भइसकेपछि त्यहाँबाट अनि उतापट्टि स्कन्दहरू भए, सनत कुमारहरू भए, अलिकति यी दुवै आफ्नो तेजलाई त्यहाँबाट रोकेर त्यहाँबाट अनिखेरि उतापट्टि हरेक किसिमले गरिकन यीभन्दा पहिले बताइएका यस्ता किसिमको जुन अनि सातवटा ऋषिहरूका जो ज्यादै नै जो उतापट्टि विशाल अनि सातैवटा जो दिव्य वंशहरू छन्, महाराज हेर्नुहोस् जब त्यस्तो भए सातवटै जो वंशमा उत्पन्न भएका यस्ता किसिमको जुन पुरुषहरू अनि हरेक किसिमले गरिकन उतापट्टि जुन हो अनि उता हरेक किसिमको जो कर्महरू उता गर्न लागिरहेका छन्, हे महाराज हेर्नुहोस् अनि जस्तै इन्द्रायणी भए, अनि दक्षिण उतापट्टि जो पक्षी समुदायहरू भए, अनिखेरि जो वर्षा सृष्टि गर्ने काम गर्नुभयो, अनि जब इन्द्रणी जो सृष्टि गर्नुभयो त्यहाँबाट पक्षीहरू समुदायहरू सृष्टि गर्नुभयो, त्यहाँबाट अनिखेरि वर्षाहरू जो सृष्टि गर्ने काम गर्नुभयो, त्यहाँबाट यस पछाडि अनिखेरि ब्रह्माजीले पनि अनिखेरि अब यज्ञको जो सिद्धिका लागिमा अनिखेरि अब के गर्नुभयो त भनिन्छ भने यज्ञ गर्नलाई वेद नभइकन यज्ञ हुँदैन, बिना वेदम कथम यज्ञ बिना तोएन जीवकम बिना धनम कथम सौख बिना हरिम कथम गृहम भनेर भनिएको छ। त्यहाँबाट आफ्नो श्रीमती छैनन् भने मेरो घर बलियो छ भन्न सकिँदैन, अनि फेरि घर भन्ने चिज के हो श्रीमती हुन्, अनि बिना हरिम कथम गृहम अब बिना वेदम कथम यज्ञ हो, मैले यज्ञता गरे तर अब यस्तो अग्नि स्थापना केही नभइकन आगो बालेर त्यसैले धान हवन गर्ने भनेर भन्नु, अनिखेरि त्यसलाई यज्ञ भनिँदैन, वेद पढेर मात्रै अनिखेरि यज्ञ हुन्छ, महाराज वेदका मन्त्रहरू पढिसकेपछि मात्रै वेद नपढिकन यज्ञ हुँदैन कहिले पनि, जुनसुकै यज्ञ यज्ञादि गर्दाखेरिमा वेद नपढिकन गरे यज्ञ भनेर त्यो यज्ञ हुँदैन, बिना तोएन जीवकम अनि रसादि नभइकन हजुर हामीहरू कोही पनि बाँच्न सक्दैनौ, महाराज रसादिहरू चाहिन्छ, अनि बिना वेदम कथम यज्ञ बिना तोएन जीवकम बिना धनम कथम सौख्यौ, अब धन सम्पत्ति नभइकन मैले सुख काटिरहेछु भन्नु मिल्दैन,
महाराज अब यतापट्टिलाई त्यो धन सम्पत्ति, अब उतापट्टि मुक्तिको खातिर म हो भन्दाखेरि धर्म कर्म, धर्म कर्म नगरिकन मैले हिजो म मुक्ति हुन्छु भनेर कहिले पनि मुक्ति होइन होइन महाराज। हेर्नुहोस् जब त्यस्तो त्यति भइसकेपछि उपरान्त अनि अब बिना धनम कथा सकौँ अनि बिना आर्यम कथौ गृह भनेर भनिएको छ। उतापट्टि त्यो श्रीमती नभइकन त्यो घर कहिले पनि हुँदैन। महाराज घर भन्ने नै को हो? श्रीमती को हुन्? श्रीमती हुन्। श्रीमती छन् भनेदेखि हजुर हाम्रो घर छ, श्रीमती छैनन् भनेदेखि घर छैन। त्यसरी चाहिँ अब त्यस्तो भनेर भनिएको छ। त्यस हेतुले गर्दाखेरिमा अब यज्ञयाजी त जो गर्नु पर्यो, गर्नु पर्दाखेरिमा त अब के चाहियो त मानिसहरूलाई भने वेद, वेदको अति आवश्यकता छ भनेर त्यहाँबाट ब्रह्माजीले के गर्नुभयो? वेद सृष्टि गर्नुभयो। अब यस्ता ऋग्वेदहरू भए, यजुर्वेदहरू भए, अब यस्तो सामवेदहरू भए, अब यस्ता यस्ता किसिमको जुन वेदहरू अनिखेरि सारा सम्पूर्ण कुराहरू जो सृष्टि गर्ने काम गर्नुभयो। अनि जब त्यसरी जो सृष्टि गरिसकेपछि ब्रह्माजीको आफ्नो मुखारविन्दबाट अलिखेरि अब उतापट्टि कस्तो त भनिसक्यो भने अलिखेरि देवताहरू र उतापट्टि जो छातीबाट पितृहरूलाई अनिखेरि सृष्टि गर्ने काम गर्नुभयो। जब त्यो भयो त्यस पछाडि त्यहाँबाट ब्रह्माजीले अनि उपस्थ अर्थात जो वरिपरिको जुन हो उतापट्टि प्रदेशबाट अनि मनुष्यहरू जो सृष्टि गर्ने काम गर्नुभयो। अनिखेरि अब उतापट्टि जाङबाट के भयो भने यसलाई भनेदेखि जस्तै जुन असरहरूलाई सृष्टि गर्ने काम गर्नुभयो महाराज। अब त्यस पछाडि उहाँले कस्तो भने यसलाई भने साध्य नाम भएका यस्ता अनिखेरि प्राचीन देवताहरूलाई चाहिँ प्रकट गर्ने काम गर्नुभयो महाराज। हेर्नुहोस् अनि त्यति भइसकेपछि अब यसरी सारा सम्पूर्ण चिजहरू सृष्टि गर्दै गर्दै गर्दै गर्दै लानुभयो। लगिसकेपछि अनिखेरि पानीबाट उत्पन्न हुनुभएका त्यस्ता किसिमको चाहिँ ब्रह्माजीले पनि अनिखेरि मानसिक प्रजाहरूलाई अनिखेरि रचना गरिरहनु भइरहेकै थियो र अनि अब ती प्रजाहरूको धेरै धेरै मात्रामा वृद्धि हुन सकेन सकेन त अब किन त्यो पढ्न सकेन सकेन त्यो बडो बर्बाद भयो त अब के गर्ने हो के गर्दाखेरि म चाहिँ बढ्दैन त भनेर भन्ने यस्तै किसिमको जो विचार उतापट्टि गर्दै हुनुहुन्छ। यसमा नै आदि नागरिक 88,000 ऋषिहरू हो भनिकन 88,000 ऋषिहरूलाई गुरुसूत्रजीले बताउनु भयो अनि स्वयं नै कथाहरू ल्याएर यतापट्टि जुन जस्तै राजा जन्मेजयलाई अनि यतापट्टि राजा जन्मेजयलाई ल्याइकन जब त्यस्ता किसिमले गरिकन उतापट्टि चाहिँ बताउनु भइराखेकै थियो। वैष्णव पायले नामरेको गुरुले बताउनु भइराखेकै थियो। सोहीनै कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गरियो। यो कथाले चाहिँ धर्म धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मेरो भनेर भन्ने र अढैया शनिश्चरहरू शान्ति हुन्, शनि सात आदिकरेका ग्रहहरू शान्ति हुन्, उल्का ब्राह्मरी शान्ति हुन्, राहु संकटा आदिकरेका ग्रहहरू शान्ति हुन्, अनि कल्याण होस्, मंगल होस्, पवित्र होस्, उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो श्री हरिवंश पुराण यो अध्यायले गरिकन अब यो चौथो भागले गरिकन यथामति विस्तार गरियो। हे कृष्ण वृन्दावनको बिहारी, हे सत्यको सुन्दर रूपधारी, हे विश्वव्यापी त्रय तापहारी, उद्धार हाम्रो गर हे मुरारी। नारायण ओ श्री कृष्ण।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नमस्कार, मेरो सैलुङ गाउँपालिका वार्ड नम्बर 7 ठुलो पन्धारा केशर बहादुर बखनेत हो। सानो विज्ञासा केही रामायण सिलक रेकर्ड गरिराखौँ भनेर आएको छु। जस्ता इमोक्त भई गए ती सवारी सभा सुने राम पनि जान्छु।

बर्मन का लड़का बनेर हनुमान जाऊते कौन भनी जन्ते क्या मनमा छ सप वरिपरि हेरेर ढोड्छन् अनि आज्ञा पाएर हनुमानजीले दर्शन प्रभुको गरे बोको शेर रघुनाथलाई पनि खुब आफ्नो स्वरूप झट धरे राम्रो छुमान कन पो कि जल्दी हनुमान सूरीबाको पासामा पहुँचाऊ रघुनाथलाई पनि खुब कुदे ती आकाशमा जल्दी पर्वतको उपर पुगी गए छाया बिसे राम रहे सूरीलाई खबर दिन भनी त जल्दी हनुमान गए आज्ञा पाएर सूरी बजीले दर्शन प्रभुको गरे आँगा कोमल भाँची आश्र नदिए आनन्द भाँची परे आश्रम सूरी बलाई लक्ष्मणजीले दिए हनुमानले लक्ष्मणजी कन पस्ने आश्र नदिए ताई ठुला ज्ञानले सबिर तन्त कहि लक्ष्मणजीले विस्तार सुनाए अनि सीता जुन गहना खसाली गई तिन हाजिर गराए पनि गृहे पाठ सीत पो खसाली ती गइन् चिन्ने त यही थिए कसका हुन् यी चिन्ने बकुसनु होस् यही हो हजुरमा दिए यति बात गरी दिए ती गहना देखे प्रभुले जसाई चिने सब गहना र शोक बहुत भई